0: असह्य भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दार्मा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
1: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौं र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी हरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्कब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट भन्ने जुन केटाको कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
2: संसदको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्षे अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून पनि बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र काली गण्डकीले निम्त्याएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दाहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेरपछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै बृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति अन्तरतह प्रतियोगिता थप कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस आर्य थारू मुस्लिम अपाङ्गता भएका समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा दुई पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्ने पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
0: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्ष भन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन, मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाई धारणा,
3: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
0: फ्लाइ दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउन्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नु पर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ। संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो, तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन्, त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समय अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा सुरोज कौनले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायुसेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2

0: पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला दुई महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने यूरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खोल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
1: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 वटा र भाडामा लिएका थप 8 वटा गरी 20 वटै गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रिसुङ्गा नगरपालिका 8 कि 44 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाई नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम कार्तेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4मा अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय माला खेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापियो।

0: दिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रयस्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहयोगका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्द्वले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरियासँगको विश्वास पुनर्स्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
0: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिपजी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 को प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्? हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइला है, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
5: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उतिखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्नुभयो त्यस्तो?
4: हामी एकदमै प्रतिबद्ध छौँ, सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
5: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
5: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै कुरा, अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रात उत्तारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौ,
5: अहिले पनि विशेष समिति त गठन भयो,
4: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेका छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन, त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो, अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो, होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनता पनि छिटो राहत पाउँछ, होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: एमाली सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
1: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
0: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश।
1: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै।
0: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
1: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनैतिक दलहरूभित्रको किताकाट र विवाद, जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाई रहेको विषयमा व्यङ्ग गर्न खोजिएको छ। यहाँ 2 व्यक्तिहरू छन्, खुल्ला मैदान जस्तो देखिन्छ, तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ 2 अलिकति पाक उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना, र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन्। तीतर्फ हेरेर ती दुब्ला पात्ला जस्ता देखिने पाक उमेरका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस, गएको चुनावमा जुलुस निकालौ न त भन्दा सातो जाने न कुरा गर।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलीलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बुढी हेर त लाऊ।
3: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-031-429।
9: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।
10: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
11: यदि त्यस्तो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
10: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: सम्पर्क नम्बर 010-520-267। 010-520-267।

0: अब समाचार विस्तारमा भादर १० गते भोलि कुशी हुँदै तिर्सुली नदीमा आएको बाढ़ीबाट प्रभावित धादीको गल्छी एकान्त दुजाङको 18 जना खेलाड़ीलाई विभिन्न संघ संस्था र व्यक्तिहरूको सहयोग सामग्री उपलब्ध गराएका छन्। दार्जीलिङ जिल्ला एकान्त संघको पहल खेलाड़ीहरूले ट्र्याक सुट, खेलकुद पोसाक, ब्याग, कपी, कलम लगायतका सामग्री वितरण गरिएको हो। त्यसै संकटा क्लब काठमाण्डु र लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिले ब्ल्याङ्केट, तन्ना, गलैचा, प्रेसर कुकर, टिन, स्कूल ब्याग, चप्पल लगायतका सामग्री सहयोग गरेका छन्। आवश्यक सामग्री खरिदका लागि संघका पदाधिकारी, सदस्य तथा विभिन्न व्यक्ति र संस्थाहरूको आर्थिक सहयोग समेत गरेका छन्। सहयोगको सामग्री लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरूङ, धादिङ जिल्ला एकान्त संघका उपाध्यक्ष विदुर बासकोटा र गल्छी गाउँपालिका गल्छी टेकान्डो दुजाङका प्रमुख सुब्बा श्रेष्ठको सर्वरमा वितरण गरिएको हो। बाढ़ीबाट प्रभावित खेलाड़ीहरूलाई खेलकुद निरन्तरता दिन तथा सैनिक जीवनमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको धादिङ जिल्ला टेकान्डो संघले जनाएको छ। धादिङका नेपाली कांग्रेसका नेता बद्री अरियालद्वारा लिखित समृद्ध नेपालको आर्थिक द्विविध दर्शन र समृद्ध नेपालको राजनीतिक द्विविध दर्शन नामक दुई पुस्तक विमोचन गरिएको छ। जय नेपाल फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुवै पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको हो। कार्यक्रममा नेता पौडेलले राजनीतिक आन्दोलन र बहसै अधिकार प्राप्तिमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले राजनीतिक दलका घोषणापत्र तथा सरकारका प्राथमिकतामा आर्थिक एजेण्डाको पर्याप्त स्थान पाउन नसकेको धारणा राख्नुभयो। लेखक बद्री अर्यालसँग विगत 35 वर्षदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै पौडेलले पुस्तक मार्फत आर्थिक र राजनीतिक विषयमा गरिएको बहस महत्वपूर्ण रहेको बताउनुभयो। समृद्ध नेपालको आर्थिक दिग्दर्शन पुस्तकमा नेपालको आर्थिक विकास, लगानी र समृद्ध सम्बन्धी विषय समेटिएका छन् भने समृद्ध नेपालको राजनीतिक दिग्दर्शनमा राजनीतिक पक्षसँग सम्बन्धित विषय समावेश गरिएको दुवै पुस्तकका प्रकाशक हरि पराजुली रहेको छ। प्रधानमन्त्री वारिन्द्र शाह नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनस्ट बीच सिंहदरबारस्थित प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल अस्ट्रेलिया बीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र पारस्परिक हितमा समयमा छलफल भएको छ। नेपाल अस्ट्रेलिया बीच लामो समयदेखि कूटनीतिक, शैक्षिक विकास, साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेष गरी शिक्षा, विकास, सहयोग, व्यापार र नेपाली समुदायसँगको सम्बन्धले दुई देश बीचको सहकारलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ। प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिएको नेपाल स्थित अस्ट्रेलियाका दूतावासले जनाएको छ। सरकारले राष्ट्रिय सभामा रिक्त गरेका दुवै सदस्य पदमा यात्रा शीघ्र पूर्ति गर्ने प्रक्रिया अघि बढ़ाउने भएको छ। बिहिबार राष्ट्रिय सभा बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै प्रधानमन्त्री वारिन्द्र शाहका तर्फबाट कार्यान्वयन मन्त्री सुविता गौतमले रिक्त पदमा पूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने जानकारी दिएकी हुन्। मन्त्री गौतमका अनुसार निर्वाचन सदस्यतर्फको रिक्त पदमा लागि निर्वाचन आयोगले प्रचलित कानून बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढ़ाइने छ। त्यस्तै सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि समावेशिता योग्य राष्ट्रिय जीवनमा पुर्याइने योगदान र राष्ट्रिय सभाको गरिमा ध्यानमा राखेर उपयुक्त सीटको विकास प्रक्रिया अध्यक्षीय टुंग्याउने उहाँले बताउनुभयो। राजनीतिक तथा सरकार परिवर्तनको संक्रमणकालीन अवस्थामा कारण मनोनित सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै मन्त्री गौतमले सांसद सदस्यको पद लामो समयदेखि रिक्त राख्न उपयुक्त नहुने सरकार सचेत रहेको बताएको छ। आगामी दिनमा संघीय संसद निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बीच प्रभावकारी समन्वय गरी राष्ट्रिय सभामा पद रिक्त भएपछि पदपूर्तिका लागि आवश्यक निर्वाचन सिफारिश समयमै अघि बढ़ाइने सरकारको भनाइ छ। राष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी पिप्रकोप लिडर्स इन्जिनका सहभागी हुन पनि शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। फिजी र टुवालु अक्टोबर 5 र 6 मा हुने कार्यक्रम मन्त्री खनालले नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले अक्टोबर 6 मा हुने लिडर्स प्लेनरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा नेपालको जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्र सरकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने अपेक्षा गरिएको छ। फिजी र टुभालुको कार्यक्रममा पछि परराष्ट्र मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। अस्ट्रेलिया भ्रमणका क्रममा अक्टोबर 8 मा विदेश मन्त्री पेनिङ वाङसँग द्विपक्षीय सम्बन्ध भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल अस्ट्रेलिया सम्बन्ध द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले नेपाली दूतावास र नेपाली डायरपोराले आयोजना गरेको कार्यक्रममा स्वयं सहभागी जनाउनेछन्। मन्त्री खनाल अक्टोबर 12 मा नेपाल फर्कने कार्यक्रम रहेको छ। भुटेकुसी बारी प्रभावितका लागि सुर्खेतका युवा व्यवसायीले 11,11,111 रूपियाँ सहयोग गरेका छन्। बीसी ग्रुप सुर्खेतका अध्यक्ष एवं युवा व्यवसायी दीपक कुमार बुढा र उहाँका श्रीमती हिमक कुमारी उपाध्यायले बाढ़ी प्रभावित खोज उद्धार र पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा व्यवसायी बुढाले अर्थमन्त्री डाक्टर सुरिङ वाग्लेलाई रकम हस्तान्तरण गर्नुभएको हो। बाढ़ीबाट भएको धनजनको क्षति र प्रभावित राहतका लागि सहयोग गरिएको बुढाले बताउनुभयो। यसै गरी इसाई समाज सुर्खेतको 5,25,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। समाजका अध्यक्ष पदमा गैरीले कोष रकम जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालय सुर्खेतको नियुक्त प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीले हस्तान्तरण गर्नुभएको छ। भौचर बुझ्दै नियुक्त प्रमुख जिल्ला अधिकारी कार्कीले बाढ़ी प्रभावित खोज तथा उद्धार र पुननिर्माणका लागि मानवीय संवेदन र सामाजिक दायित्व बोधका साथ सहयोग गरेका समाजलाई धन्यवाद दिनुभएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी वाच 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु पासवर्ड बनाउन जानलाई
2: ल तपाईँ विदेशलाई सिके हो
3: यहाँ बनाउँदै किन जाएर है पासवर्ड
2: बटरिया कुरो नगर्नुहोस्
3: होइन तपाईँलाई थाहा छैन के हो भारी मिसिन इन्डरमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: के थाहा नहुने हो कि सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: त्यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीआई चिलिटर स्कुटर 1 जनालाई सुनको औठी 1 जनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: घुम्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के के चाहिने रहेछ त्यो चाहिँ त हुँदै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर 12 महिना असल चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त यो 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट सेम्परहरू छ है।
5: रोमन मोबाइल पसल निलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-9797।
0: सरकारले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित काठमाडौँ उपत्यका शहर यातायात प्रणाली गुरू योजना कार्यान्वयनको प्रारम्भिक काम थालेको छ। पूर्वाधार विकास मन्त्रालयले गुरू योजनाको रणनीति वातावरण मूल्यांकन अर्थात एससीए प्रतिवेदन तयार गरेको छ। जापान राष्ट्रिय सहयोग निकाय जाइकोले सहयोगमा तयार गरिएको गुरू योजना काठमाडौँ ललितपुर र भक्तपुरमा कार्यान्वयन हुने जनाएको छ। गुरू योजनाको उपत्यकामा बढ़दो ट्राफिक जाम, सड़क दुर्घटना, वायु तथा ध्वनि प्रदूषण र सार्वजनिक यातायातको अपर्याप्तलाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको छ। सन् 2050 सम्मको समय सीमा राखिएको गुरू योजनामा रणनीति सड़क सुधारसँगै सार्वजनिक यातायात र सुसंगत सुधारमा प्राथमिकतामा दिएको छ। तीव्र सहकार्य र सवारी साधनको बढ़दो संख्याका कारण उत्पत्तिका सड़कमा चाप बढ़दै गएको र ऐतिहासिक सहर संरचनाका कारण सड़क विस्तार सहज नभएको मन्त्रालयले जनाएको छ। गुरू योजना कार्यान्वयनपछि सार्वजनिक यातायात प्रणाली थप व्यवस्थित बनाउँदै यात्राको समय घटाउने, सड़क सुरक्षा सुधार गर्ने र यातायात क्षेत्रमा हुने वायु प्रदूषण कम गर्ने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार गुरू योजना रोजगारी, शिक्षा तथा सार्वजनिक सेवामा पहुँच विस्तार गर्नुका साथै समग्र काठमाडौँ उपत्यका आर्थिक विकासमा समेत योगदान पुर्याउने लक्ष्य राखिएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्दा को विनिमय दर अनुसार अमेरिकी र सिंगापुर डलरको भाव बढ़ेको छ भने युरो, पाउण्ड र स्टर्लिङ अस्ट्रेलिया र क्यानेडियन डलरको भाव घटेको छ। आज अमेरिकी डलर एकको खरिदमा 153.81 रूपियाँ र बिक्री दरको 154.41 रूपियाँ कायम भएको छ। हिजो यसको खरिद दर 153.04 रूपियाँ र बिक्री दर 153.64 रूपियाँ रहेको थियो। यसै युरोपियन युरो एकको खरिददार 193.31 रूपियाँ र बिक्री दर 193.99 रूपियाँ रहेको छ। हिजो युरोको खरिददारमा 143.88 रूपियाँ र बिक्री 174.56 रूपियाँ रहेको थियो। युके फाउण्डेशन स्टर्लिङ एकको खरिददार 2002.94 रूपियाँ र बिक्री दर 203.74 रूपियाँ कायम रहेको छ। हिजो पाउण्डको खरिददारमा 203.28 रूपियाँ र बिक्री दरमा 204.07 रूपियाँ रहेको थियो। यसै गरी सुविस फ्याक एकको खरिददारमा 183.56 रूपियाँ र बिक्री दरमा 164.78 रूपियाँ कायम भएको छ। हिजो सुविस फ्याकको खरिददारमा 183.63 रूपियाँ र बिक्री दरमा 184.35 रूपियाँ रहेको थियो। अब खेल खबर। खादिङपुर निलगण नगरपालिका दुई सिन्धेमा तेस्रो छ एक साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जनजागरण प्रमुख समाज सिन्धेको खेलकुद विभागको आयोजनामा आगामी कार्तिक 6 बजेदेखि 10 बजेसम्म सञ्चालन हुने भएको छ। सिन्धे विद्यालयको प्रांगणमा हुने प्रतियोगिताले विजेताले 70,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सार्वजनिक गोलकर्तालाई पनि पुरस्कार गरिनेछ। सहभागी टोलीले कार्तिक 5 देखि 5.05 बजेसम्म 6,500 रूपियाँ दर्ता शुल्क र 2,500 रूपियाँ विद्यार्थीले बुझाएर 3 दर्ता गर्न सक्नेछन्। 10 तथा 13 को अवसरमा आयोजना गर्न लागि प्रतियोगिताको सारे खेलकुदको विकास हुने युवा वृद्ध आपूर्ति जवाब सामाजिक एकता र भाइचारा बढ़ाउन सहयोग पुग्ने आयोजकले विश्वास गरेको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक।

0: साइड फुटबल प्रतियोगिता विजेतालाई स्पोर्टिङ मेटरले पुरस्कार बिहान 6:35 बजेको समाचार हिलै सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।
1: रखोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा।

0: 물이 에러다 라우.
1: 아하, 코티 라므로 먹을 수트라. 까바들 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741-031-429
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
9: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-18-57-37
10: नयाँ बिजनेस शुरू त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
11: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
10: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
11: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
10: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
11: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
10: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
11: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905530 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
12: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
12: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
12: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
14: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
14: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
15: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
14: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
16: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई फोन भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल असोज महिनाको आज 16 गते तदनुसार ईस्वी सन् 2026 अक्टोबर 2 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 रोद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु आज शुक्रबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। 15:53 पल्ला रहेको छ, यानि कि 12:18 दिउँसोको। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र, 3:43 पल्ला, विशेष गरी बिहानको 7:26 तत्पुरान्त मृगशिरा नक्षत्र। योगमा रहेको छ विशेष गरी व्यतिपात योग रहेको छ, 40:13 पल्ला। यस्तै गरेर करणमा रहेको छ वणिजकरण रहेको छ, वणिजकरण रहनेछ विशेष गरी 12:18 तत्प्रान्त भद्राकरण रहनेछ। चन्द्रमा आज वृष राशिमा, विशेष गरी आज वृष राशिमा, यस्तै गरेर श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:57 भयो भने सन्त सूर्यास्त 5:47 हुनेछ। आजको दिनमा घड़ी 11:50 बेला रहनेछ। आज दिन विशेष रहेको छ। आज 16 श्राद्धको सप्तमी श्राद्ध रहेको छ, अहिंसा दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज 16 श्राद्धको सप्तमी श्राद्ध रहेको छ। विशेष गरी आज सप्तमी श्राद्धको दिन सप्तमी तिथि पर्ने हाम्रा दिवंगत पितृहरूको लागि आज तिथि श्राद्ध गर्ने, 16 श्राद्धको श्राद्ध गर्ने दिन रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा। आजको लागि सर्वप्रथम लागू आजको काल बेला, यानि कि राहुकाल र आजको राहुकालको समय रहेको छ। विशेष गरी बिहानको 10:24:02 बिहानको 11:53 5 सेकेण्डसम्म काल बेला रहनेछ। आजको लाभ बेला बिहानको 7:25:56 बिहानको 8:54:59 लाभ बेला। आजको शुभ बेला बिहानको 11:53:05 दिउँसोको 1:22:07 पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि, रोहिणीको चौथो चरण, नाम आउँछ बुबाट, बुद्धिमाया, बुद्धिप्रसाद, अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12

0: मेष राशि।
1: मेष राशि हुनेहरुका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या प्रसिद्धि धन आर्जन हुनेछ। मिहिनेतले सम्मान स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। सानातिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आमदानीको स्रोत भने बढ्दै जाँदैछन्। पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय। राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। बिछोडीका परिवार जनसँग भेटघाट हुनेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ। सानोतिर मण्डका धन लाभ हुने ग्रह गोचरले पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विशेष गरी शुरूमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। अरूको विश्वास अन्तर्गत धोका हुन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दुर्धुप गर्नु परे पनि कामको अवसर प्राप्त हुनेछ। सानोतिर स्थितिमा सुधार आउनेछ। इच्छा शक्ति बढ्नुको साथै कीर्तिमय कामको यस लिने अवसर समेत प्राप्त हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फिलाप पर्दै जानेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुट्नले गरिएको सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दुर्धुप गर्नु परे पनि कामको अवसर प्राप्त हुनेछ। सानोतिर स्थितिमा सुधार आउनेछ। इच्छा शक्ति बढ्नुको साथै कीर्तिमनी कामको यस लिने अवसर समेत प्राप्त हुने योग्य

0: विशेष देखिएको छ। राशि कर्कटले आजको दिनमा आफ्नो इष्ट देवतालाई सम्झेर अगाडि बढ्नुहोस्, दिन लाभदायक रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामधाम इनाम प्रतीक्षा पाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउँदैछ। भूमि वाहन भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पुरानो समस्या सुल्झाउनले विभिन्न अवसर प्राप्त हुनेछ। उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीका लागि कार्यसिद्धिको समय रहेको छ। कर्मयोगले नामदाम इनाम समेत दिलाउने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। साँझतिर केही उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय रहेको छ। आतिथ्यपूर्ण सत्कार पनि पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। धन लाभ हुनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिन्छ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम भने दोहोर्याउनु पर्ला। चिताका मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन शत्रुहरू स्वतः किरणा लाग्दै जाँदैछन्। प्रतिस्पर्धा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएर समाजमा स्थापित बन्न सकिन्छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। व्यापार लगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन शुरूमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आयस्रोत पनि बढ्दै जाँदैछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हतारमा निर्णय लिँदा काम बिग्रिन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई सम्झ पर्नेछ। आसन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौताहरू तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्यल भनी टार्न सक्छ। रोकिया काम देखाएर पतन गर्नु पर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। पेसा व्यापार व्यवसायमा लाभ उठाउन पनि सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतले विभिन्न अवसर दिलाउनेछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्योग

0: दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार पेसामा राम्रो फाइदा हुनेछ। सानातिर पारिवारिक असमझदारी बन्नाले चिता काम रोकिन सक्छ। अरूको विश्वास गर्दा धोका पनि हुन सक्ने यो राशि मिललाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् 98451 75223 र 98056 75223 नम्बरमा हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा चर्चा अनि परिचर्चा भने हामी तपाईँसँग गर्नेछौं। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँ को बोल्दै हुनुहुन्छ?
1: जाजरकोटबाट सारिका विश्वकर्मा है।
0: जाजरकोटबाट सावित्र विश्वकर्मा।
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2069 सन्।
0: 2069
1: भदौ महिना 29 गते।
0: भदौ महिनाको 29 गते
1: बिहान 12 बजे सुतेर घर।
0: हजुर, 12 बजे हो। दिउँसोको 12 बजे हो?
1: बिहान 12 बजे।
0: हजुर, दिउँसोको भन्नु है। 12 बजे जन्म। जन्म कुन जिल्ला भएको हो?
1: घरमै हो।
0: जाजरकोटमै भएको हो?
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुजाय नमः। 2069 साल भाद्र कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म। सिंह राशि, मघाको दोस्रो चरण नाम आउँछ, बाबुको मिलन भन्ने नाम आउँछ है। नयनको नाम मिलन आउँछ, राशि सिंह राशि पर्छ है। बाबुको घातक तिथिहरू परेको छ तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ बाबुको। अलि छिटो रिसाउने बानी, अलि छिटो रिसाउने बानी छ। पढाइमा रुचिहरू हुँदैन, पढ्न मन नलाग्ने ग्रह दशा परेको छ। माङ्गलिक पनि परेका छन्। सुन्नुहोस् है, ध्यान दिएर सुन्दै गर्नु है। कुण्डली भाग्य ग्रह त्यति धेरै राम्रो देखिएको छैन बाबुको। दशाको शान्ति स्वस्ति एकपटक राम्रो तरिकाले गराउनुहोस्। कालो सर्प योग पनि परेको छ, गुरु चाण्डाल योग पनि परेको छ, माङ्गलिक पनि परेका छन्। आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो छ दशाहरू, विदेश पनि राम्रो देखाउँछ बाबुको। विशेष गरी आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो ग्रह दशाहरू छ यहाँबाट हेर्दाखेरि। अहिले दशा चलेको छ सिद्धार अर्को शुक्र, स्वास्थ्यमा समस्या आउने, भनेको नमान्ने, जिद्दी अलिक घमण्डी हुने ग्रह दशाहरू परेको छ भनेर देखाएको छ। समस्या जिज्ञासा के छ ल भन्नुहोस् त। तपाईँलाई केही कुरा सोध्न मन लागेको छ? हेलो, उहाँसँग हाम्रो सम्पर्क हुन सकेन। छोराको विषयमा मैले भनिरहेको थिएँ, उहाँको ग्रह राम्रो देखिएन। कालो सर्प योग परेको छ, गुरु चाण्डाल योग परेको छ, माङ्गलिक योग परेको छ, अहिले फेरि शुक्र र सिद्धा यो स्वाम योग हुन्छ, यो स्वाम योग परेको छ। ग्रह राम्रो हुँदैन, पेटमा समस्या, छिटो रिसाउने स्वभावको हुने ग्रहहरू परेको छ, पढाइमा रुचि नहुने, पढाइ बीचमा छोड्ने दशाहरू परेको छ। आर्मी पुलिसमा भर्ती हुनको लागि तयारी गर्दा राम्रो पनि हुन्छ, जागिरहरू खानको लागि सरकारी जागिर राम्रो, विदेश यात्राहरू राम्रो देखाउँछ यहाँबाट हेर्दा। तर कालो सर्प योगले रोकावटहरू आउने, बाधाहरू आउने भएकाले नाग पूजनहरू, नाग देवताको पूजाहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है। उहाँको लागि यति नै जानकारी गराएँ मैले, उहाँसँग सम्पर्क पनि हुन सकेन। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेटौँडाबाट मिना।
0: हेटौँडाबाट मिनाजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ मिनाजी?
1: सानपोखरा।
0: सानपोखराबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आमाको।
0: आमाको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2020 साल।
0: 2020 साल
1: 20 गते, फागुन 20 गते।
0: फागुन महिनाको 20 गते, समय भन्नु?
1: बिहान 8 बजे, बेलुका 8 बजे।
0: बेलुकाको 8 बजे के बार पर्छ थाहा छ
1: मंगलबार
0: हजुर ल ठीक छ तपाईको मम्मीको हो
1: हजुर
0: ल सुन्नुस् है ध्यान दिएर श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2020 साल फागुन भए पनि चैत्र कृष्ण पक्षको मंगलबार पञ्चमी तिथिमा जन्म तुला राशि नाम तारा आउँछ तारा देवी नाम आउँदो रहेछ
1: हो तारै छ
0: हजुर अन्तरण्डे देवगण परेको छ घातकमा तिथिहरू परेको छ चौथी नवमी चतुर्दशी बिहीबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ असाध्यै राम्रो कुण्डली छ असाध्यै राम्रो ग्रह दशा देखिन्छ यहाँबाट हेर्दा त्यति धेरै नराम्रो ग्रह दशाहरू चाहिँ परेको देखिँदैन राम्रो ग्रहहरू राम्रो कुण्डली राम्रो भाग्य देखिन्छ पूर्णिमाको व्रत बस्यो भने छोराछोरीसँग सम्बन्ध राम्रो छोराछोरीको उन्नति प्रगति राम्रो पनि देखाउँछ अहिले दशा उहाँलाई चलिराखेको छ सिद्धा एउटा एउटा उहाँलाई ग्रह शुक्र अहिले ग्रह सिद्धा र शुक्र स्वामीयोग पर्यो यसले परिवारमा मनमुटाव ल्याउने स्वास्थ्यमा समस्या आउने दशाहरू पर्छ है शुक्र सिद्धा योगको स्वामीयोग पर्छ यो स्वामीयोगको शान्ति गर्नुपर्छ शान्ति गरेपछि राम्रो त्यस्तो नराम्रो ग्रह छैन ठिक छ एकपटक नर्मली दशाको शान्तिहरू गराइदिनु भयो भने राम्रो हुन्छ आफ्नै मान्छेले धोका दिन्छन् आफ्नै मान्छेलाई धेरै विश्वास गर्नुभयो होइन आफ्नोमा गरेर विश्वास गर्नुभयो होइन धोका दिने ग्रह शत्रु लाग्ने कुरा काट्ने मान्छेहरूले उहाँले गर्दै नगरेका गल्तीको पनि आरोप लाग्ने दशा परेको छ अहिलेको लागि स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ भन्नु होला मन हृदय सफा छ कमलो छ त्यस्तो नराम्रो ग्रह छैन ठिक छ समस्या केही छ
1: अनि बुवा आमाको सम्बन्ध कस्तो छ
0: अहिलेलाई राम्रो छैन पछि भविष्य राम्रो हुन्छ उहाँको श्रीमानसँगको सम्बन्ध अलि राम्रो चाहिँ होइन तपाईँको बाबाको दुई विवाह हुने ग्रह परेको छ क्या बहुविवाहको योग पर्छ क्या भइसकेछ अब मम्मीले अलिकति बलियो भएर उभिने अनि त्यसपछि कसैलाई झाप्पा विश्वास नगर्ने भन्नु होला है मम्मीको लागि अरू त्यस्तो नराम्रो छैन ठिक छ ग्रहहरू राम्रै छ बाबाको चाहिँ शान्ति मम्मीको है शुक्र सिद्धा योग स्वामीयोग छ यो स्वामीयोगको शान्ति गर्नुपर्छ यो शान्ति गर्नुभयो भने अलिक धेरै परिवारमा राम्रो हुन्छ आत्मीयताहरू बढ्छ र तपाईँको बाबाले रत्न कवच लाउनुपर्छ एउटा आँखसँग विवाह गर्नुपर्छ राम्रो भइहाल्छ क्या है अरू केही छ
1: अब अरू त ठिकै छ
0: त्यही त अलिक ग्रह राम्रो छैन दशाको शान्ति गर्नु भन्नु है उहाँले फोन गर्नुभएको थियो हेटौँडा सानो पोखराबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845-7223 र 9805-7223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्कार गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: धादिङ जोगी माराबाटदेखि
0: धादिङ जोगी माराबाट
2: हजुर कति जति गरेर लाग्दै नलागेर
0: हजुर के नाम भन्नुभयो
2: ऋषि मगर
0: हजुर कसको बारेमा हेर्नु चाहनुहुन्छ
2: म सानछोरीको बारेमा
0: कतिको सुन्नुहुन्छ कार्यक्रमहरू
2: कार्यक्रम त धेरै सुन्छु नि गुरु फोनै लाग्दै लाग्दैन तपाईँलाई अस्तिदेखि गरेको
0: फोन लाग्दैन धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर आज लागेको छ है हजुर हजुर ठिक छ सुनेपछि त लागिहाल्छ कान्छी छोरीको विषयमा भन्नुभयो होइन जन्ममिति भन्नुहोस् त नानीको
2: 2070 साल चैत्र मसान्त दिनको
0: चैत्र कति गते
2: लास्ट दिन परेको छ
0: कतै भन्नु पर्यो नि त के बार पर्छ
2: आइतबार
0: समय भन्नु
2: 6 बजेबाट 6:30 बजेसम्मको गुरु
0: बिहान कि राति साँझको
2: साँझको
0: ल 30 गते भन्नु अबदेखि मसान्त भनेर हुँदैन है
2: ए 30 गते भन्नुपर्छ
0: हजुर 30 गते हो नि त आइतबार
2: ए
0: अनि मसान्त भनेर त कहाँ हुन्छ त त्यसरी पाइँदैन नि है सुन्नुहोस् है ध्यान लिएर श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2070 साल चैत्र शुक्ल पक्षको आइतबार चतुर्दशी तिथिमा जन्म कन्या राशि उत्तर फाल्गुनीको चौथो चरण नाम आउँछ नानीको पीताम्बरी नाम आउँछ है आदिनाली नरगण परेको छ आदिनाली नरगण परेको छ नानीको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हुन्छ श्रवण नक्षत्र घातक नम्बरमा बाह्र नम्बर राशिमा मकर भन्ने राशि घातक हुन्छ नानीको लागि यिनको पेटमा समस्या पछि महिनावारीमा समस्या आउने ग्रहहरू छ महालक्ष्मी योगमा जन्मेको छ नानी पछि विवाहमा माङ्गलिक परेकी छिन् छिटो रिसाउने स्वभावकी हुन्छन् है अब माङ्गलिकको शान्ति गर्ने माङ्गलिकको रत्न कवच लाउने हनुमान चालिसा पाठ गर्ने नानीले काम गर्नुपर्छ रत्न कवच लगाइदिनुहोस् पढाइ पनि राम्रो गराउँछ यसले है अहिले दशा चाहिँ नानीको सङ्कटा चलेछ ग्रह राम्रो छैन चोटपटक लाग्न सक्छ पढाइहरू बिग्रिन बिगार्न सक्छिन् तर असाध्य लक्षण किन्छन् तपाईँको छोरी फेरि है सम्बन्ध ठिक छ पछि गएर श्रीमानसँग चाहिँ ग्रह नमिल्न सक्छ यिनको चाहिँ माघे विवाह गर्नुपर्छ है यिनले प्रेम विवाह गर्नु हुँदैन के
1: है
0: मंगलबारको दिन माछा मासु लसुन प्याज नखानु है त नानीले नखुवाउनु है घरमा पनि नखानु न गणेशजीको पूजा गर्न लगाउनु सिकाउनुहोस् अहिलेदेखिकै गणेश भगवानको गणेश भगवानको एउटा फोटो ल्याउनु अनि दियो बाल्न लगाउनु अगाडिपट्टि गणेश भगवानको फोटो अगाडि दियो बाल्ने अनि दुबो चढाउने अनि फूल चढाउने रातो ध्वजाहरू चढाउने भएर पाएसम्म नरिवलहरू चढाउने है सुपारी भए पनि हुन्छ जमे सुपारीहरू चढाउने यो गर्नु भन्नु यसो बत्ती बाल्दाखेरि एक्काइस सुते बत्ती काट्नु तपाईँले सिकाउनु नानीलाई पनि होइन एक्काइस सुते बत्तीहरू सकिन्छ भ्याइन्छ छ भने गाईको घिउमा बाल्नु होइन थोरै राखेर भए पनि हुन्छ बाल्न सिकाउनुहोस् नानीलाई नभए गाईको घिउ नभए तोरीको तेलमा बाले पनि हुन्छ अथवा सनफ्लावरको तेलमा बाले अब यो अहिलेको सनफ्लावर तेल तोरीको तेल सबै डुप्लिकेट आउँछ मिसावट होइन त्यही भएर गाईको घिउ जस्तो राम्रो केही पनि हुँदैन गाई पाल्नु भएको छैन घरमा
1: छैन गाई त छ दुना छैन
0: दुना छैन पहिला दुना थियो होला नि त
1: पहिला त थियो
0: घिउ खाइसक्नु हो कि राख्नु भएको छ बाँकी
1: दुनै छैन पहिल्यै सासु ससुरा हुने बेलामा त्यो दुना अहिले छैन
0: सासु ससुरा हुनुहुन्न बित्नुभयो
1: हजुर
0: एउटा गाई त पाल्नै पर्यो नि घरमा हो कि होइन
1: हो अलिअलि गोबरलाई गौठानो त छ गाई
0: हजुर
1: अनि दुनाको लागि नभएको हो
0: ल ठिकै छ समग्रमा ग्रह राम्रो छ नराम्रो ग्रहहरू छैन अब सनफ्लावरको तेल अनि तिलको तेल यी सबै डुप्लिकेट पाउँछ तिलको तेललाई त अलिक महँगो पर्छ लगभग 700-750 लिटर पर्छ तिलको तेल बजारमा पाउने 200-220 रुपियाँ लिटरको तेल भनेको ओरिजिनल होइन त्यो डुप्लिकेट हो त्यो तेल ल्याएर कहिले पनि नबाल्नु है त्यो तेल भन्दा राम्रो तोरीको तेल मिलमा गएर पिसाउने तोरी पेलाउने अनि लिएर आउने के त्यो तोरीको तेल राम्रो हुन्छ पोका तोरीको तेल पनि युज पनि गर्नुहुन्न खानु पनि हुँदैन त्यो तेल यो रोग लाग्छ के त्यो भएर मिलमा जाने अनि मिलमा गएर लिएर आउने नि पेलाइराखेको हुन्छ त्यस्तो तोरीको तेलहरू पाउँछ त्यसमै बाल्नु पर्यो बत्ती राम्रो है तर यो सनफ्लावर भनेर पोका तेल अनि तोरीको तिलको तेल भनेर बोतलको तेल ल्याएर बाल्नु भयो भने त्यो सबै केमिकल हुन्छ राम्रो हुँदैन झन् नराम्रो हुन्छ क्या त्यही भएर एकदम विशेष ख्याल गर्नु है हुन्छ
1: गुरु
0: हजुर
1: के अरे मेरो पनि के म जन्मेको बार कहिलेको हो के हो केही थाहा होइन तपाईँले अस्ति पनि भन्नुभएको थियो नि सिरानी मुनि चामल राख्नु अनि हेर नआउनु म सबै हेरिदिन्छु भन्नुभएको थियो त्यसलाई थाहा हुन्छ र मेरो नि
0: आउनु नि एकचोटि
1: म श्रीमानमा म एकैचोटि आउँछु भनेर अनि खोजेको
0: हुन्छ आउनु न
1: मिल्छ होला नि मेरो नि त्यसरी है हुन्छ हस् गुरु
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो उहाँको नानीको विषयमा जानकारी मैले तपाईँलाई गराएँ ए तोरीको तेल बाल्ने के बाल्ने भन्ने प्रसङ्गमा नि कुराकानी चाहिँ गरिराखेको छु मैले पनि यसमा चाहिँ विशेष ख्याल गर्नु होला यो सनफ्लावर तेल भनेर पोका आउँछ नि यो 230-240 रुपियाँ लिटर पर्छ यो ओरिजिनल होइन क्या अब आफै विचार गर्नुहोस् न दानालाई कति महँगो पर्छ अनि तेललाई सस्तो पर्छ क्या दानाभन्दा तेल सस्तो पर्छ त पर्दैन नि होइन जस्तै गरी तपाईँले चाहिँ नि तिलको तेल भन्नुहुन्छ तिल 450 रुपियाँ किलो तिल पर्छ अनि 220 रुपैयाँ लिटर तेल पाउँछ त ल भन्नुहोस् त एक लिटर तेल निकाल्नलाई कम्तीमा 3-4 लिटर ऊ चाहिन्छ कम्तीमा पनि तिल चाहिन्छ अनि त्यो कसरी हुन्छ त्यो हुँदै हुँदैन नि नहुने कुरा हो मिलमा गएर तपाईँले लिनुभयो भने चाहिँ 700-750-800 रुपियाँ लिटर पर्छ है भरतपुरमा चाहिँ मैले ल्याउने ठाउँ एक ठाउँमा छ त्यहाँबाट लिएर आउँछु मैले चाहिँ तपाईँलाई पनि चाहियो भने जस्तै लाख बत्ती बाल्दा विशेष यत्रो दुःख गरेर बाले काटेको हुन्छ बत्ती अनि जुन पायो त्यही तेलमा प्रयोग गर्नु राम्रो हुँदैन तिलको तेल नै ओरिजिनल तिलको तेल नै चाहिन्छ यो प्रयोग गर्नुपर्छ ओरिजिनल तिलको तेल छैन भने बरु तोरीको तेलमा युज गर्ने बरु त्यो ठिक हुन्छ होइन तर यो डुप्लिकेट केमिकलवाला राम्रो हुँदैन भाएर पाएसम्म त लाखपत्ती फेरि बाल्दा तिलको तेल नै राम्रो हो नभए त्योभन्दा राम्रो चाहिँ गाईको घिउमा बाल्न पनि हुन्छ तर गाईको घिउ पनि महँगो फेरि होइन लगभग 10 लिटर जति घिउ चाहिन्छ लाखपत्ती बाल्नलाई 8-10 लिटर चाहिन्छ घिउ भिजाउनु पर्यो नि मजाले भिजाउनु पर्यो नि मैले कति ठाउँमा देखाएको हुन्छु तपाईँको चाहिँ पानीमा पहिला बत्ती भिजाउने पानीमा बत्ती भिजाएर अनि त्यो फेरि त्यसलाई निचोरेर अनि फेरि तेलमा गर्ने त्यस्तो नै हुन्छ कति लिटर तेल खाला र 3-4 लिटर धेरै खाला होइन र अनि लोभ गर्नु हुँदैन क्या गर्नेको बेलामा जुन लाखपत्ती बाल्दा दुःख गरेर बालेको हुन्छ अनि 3-4 लिटर तेल धेरै खान्छ भनेर पानीमा भिजाउने अरे अनि निचोर्ने अरे अनि फेरि तेलमा भिजाउने अरे त्यो त भगवान्लाई झुक्क्याएको जस्तो भइहाल्यो नि भएन भन्नुहोस् त त्यही भएर विशेष ख्याल गर्नलाई कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्कार गुरुबा
0: काँडोको बोल्दै हुनुहुन्छ
3: म हेटौँडाबाट शान्ति बोलामी
0: शान्तिजी बोल्दै हुनुहुन्छ हेटौँडाबाट
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
3: म मेरो नातिको बारेमा
0: नातिको विषयमा जन्ममिति भन्नुहोस् त नातिको
3: 2062 3 गते 2 गतेको राति 3 गतेको बिहान
0: हजुर
3: 3:15 बाजे हजुर
0: 2:45
3: हजुर
0: उज्यालो भएको 3 गते
3: हजुर 3 गते
0: जन्म कुन जिल्ला भएको हो
3: झापा
0: झापा जिल्लामा हो ल सुन्नुहोस् है त
3: हजुर
0: श्री गणेश आयनमा श्रीमती रामानुजा आयनमा बाबुको 2062 साल असोज कृष्ण पक्षको आइतबारको राति उज्यालो भएको सोमबार
3: हजुर हजुर
0: अनि मीन राशि पर्दो रहेछ उत्तर भाजको तेस्रो चरण नाम आउँदो रहेछ झबाट नाम आउँछ है झलक राम झलक बहादुर झलक प्रसाद नाम आउँदो रहेछ के नाम राख्नु भएको छ नरानमा
3: 62 सालको होइन गुरुबा
0: हो
3: नाम त अब बोलाउने नाम त अरूले छ गुरु
0: होइन बोलाउने भने होइन मैले नरानको नाम के नाम राख्नु भएको छ चिना बनाउनु भएको छैन
3: चिना त बनाएको छ उसको मन्दिर आएको छ मलाई उसको हजुरआमा हो अनि सोधेको
0: हजुर हजुर त्यही त के नाम आएको छ थाहा छ
3: मलाई थाहा छैन गुरुबा मलाई त
0: झबाट नाम आउँछ झलक भन्ने नाम आउँछ मिन राशि पर्छ है
3: हजुर हजुर
0: मध्यनाडी नरगण परेको छ यो बाबुको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक अश्लेषा नक्षत्र घातक नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ बाबु असाध्यै राम्रो छ कुण्डली चाहिँ गुरु चन्द्र योग सूर्य ग्रहण योग चन्द्र ग्रहण योग बनेको छ यो योगको रत्न कवच लाउनै पर्छ अनि चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् बाबुलाई है विदेश यात्रा देश विदेश भ्रमण राम्रो हुन्छ सरकारी क्षेत्र सरकारी जागिर राम्रोको लागि हेल्दी शरीर फुर्तिलो स्वास्थ्य शरीरको लागि रिसाउन कम मन लाग्ने त्यसै लागि आइतबारको दिन नुन नखाने है आइतबार खाने काम गर्नुपर्छ गुरु चन्द्र योगले पढाइ बीचमा रोकाउँछ जुन विषय लिएर पढेको छ त्यही विषयमा जागिर खाना पनि अलिकति गाह्रो गाह्रो गराउँछ अहिले बाबुले ग्रह चलेको छ सङ्कट र बुध भन्ने ग्रह ठिक छ ग्रह अहिलेलाई त सङ्कट र बुध छ सङ्कट नराम्रो हो 29 सम्म ग्रह राम्रो छैन विवाह बारे कि त 26 भित्र विवाह बारे गर्नुपर्छ यदि 26 भित्र यदि 26 भित्र विवाह बारे हुन सकेन भने 29 पछि मात्र विवाह राम्रो है बाबुको प्रेम गर्ने लभ गर्ने अन्तर्जातीय विवाह गर्ने दशा छ बाबुको अनि त्यो घर बिग्रिन्छ समस्या हजुर
3: अनि यो बाबुको काल सर्पयोग यस्तो केही परेको छैन गुरुबा
0: काल सर्पयोग चाहिँ सामान्य नागदोष छ त्यो भन्दा नराम्रो बाबुलाई चाहिँ सूर्य ग्रहणको योग पर्यो क्या, चन्द्र ग्रहणको योग पर्यो, गुरु चाण्डल योग पर्यो, घरमा परिवारमा अकाल मृत्यु हुने होइन यस्तो ग्रह दशाहरू परेको छ यो बाबु, जस्तै आफ्नो अभिभावक गुमाउने, बुझ्नु भएन, अभिभावक गुमाउनु पर्ने क्या दशाहरू परेको छ यहाँबाट, अरू त्यस्तो नराम्रो छ नि, ठिक छ ग्रह
3: सरेर यसलाई बाहिरतिर जान राम्रो हुन्छ है गुरु?
0: अब यस्तो हुन्छ, अब विदेश जानको लागि चन्द्र ग्रहणको चन्द्र ग्रहण योग परेको छ, यसको लागि चाहिँ रत्न कवच लाउनु पर्छ विदेश जाने हो भने, सरकारले जे गरे पनि रत्न कवच लाउनु पर्छ, किन पर्छ भन्दा चन्द्रमा पनि कमजोर, सूर्य कमजोर, बृहस्पति कमजोर छ, जुन जुन ग्रह हो त्यो नै कमजोर छ क्या, कमजोर ग्रहलाई अलिक पावरफुल बनाउनको लागि रत्न कवच लाउने, रत्न कवच लगाएर अगाडि बढ्नु भन्नु बाबुलाई राम्रो हुन्छ, रिसाउन रिसाउनु भएन, अलिक छिटो रिसाउने स्वभावको छ,
3: अलिक
0: अब रिसाउनु भएन, अब रिस त मान्छेको शत्रु हो, उसले पनि बुझ्नु पर्यो होइन,
3: अहिले
0: ग्रह फेरि संकट चलेको छ, विदेश जानुलाई राम्रै छ नराम्रो छैन, ट्राई गर्नु भन्नु, अब हुँदै भएन भने पछि रत्न कवच लगाएर जाउँला है।
3: अनि उसको बुवा आमासँग सम्बन्ध त सबै राम्रै हुन्छ दाजुहरूसँग है?
0: ठिकै छ, मध्यम छ, दाजुभाइसँग ग्रह मिल्दैन, दाजुभाइ फाप्दैन उसलाई, पछि पार्टनरमा कामहरू नगर्ने, पैसाको लेनदेन नगर्ने होइन, राम्रो हुन्छ, ग्रह दशाहरू समग्रमा मध्यम खालको छ, त्यही धेरै राम्रो पनि छैन, त्यो धेरै नराम्रो पनि छैन, दुई तिनवटा ग्रहहरू जुन इम्पोर्टेन्ट ग्रह छ त्यो ग्रह कमजोर छ, त्यसलाई चाहिँ अलिक पावरफुल बनाउने, जस्तै पूर्णिमाको व्रत बस्न सकिन्छ, आइतबारको व्रत बस्न सकिन्छ, एकादशीको व्रत बस्न सकिन्छ, त्यो ग्रह आफै पावरफुल भइहाल्छ, चाँदीको सिक्री अथवा चाँदीको कडाहरू हातमा लगाउँदा राम्रो हुन्छ, ब्रासलेटहरू लगाउँदा पनि हुन्छ होइन, बाबुले लाउनु पर्छ, लगाएको राम्रो हो क्या है। हुन्छ,
3: धन्यवाद गुरु, कतिजनाले
0: उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो, आफ्नो नातिको बारेमा हेराएर गइसक्नु भएको छ, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँहरू पनि गर्न सक्नुहुन्छ, 9845175223 र 9805575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ, र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नु, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आज सप्तमी श्राद्धको दिन रहेको छ, आज विशेष गरी षष्ठी तिथि 15:53 पल्ला, यानि कि दिउँसोको 12:18 चाहिँ षष्ठी तिथि छ, त्यसपछि बल्ल सप्तमी लाग्नेछ है, विशेष गरी चाहिँ भोलि अष्टमी श्राद्ध हो, भोलि अष्टमी श्राद्ध चाहिँ तपाईँको 9:54 पछि मात्रै, किनकि सप्तमी भोलि 9:52 रहेको छ, त्यही भएर 9:54 पछि अष्टमी श्राद्ध गर्न मिल्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ, र विशेष गरी कुनै पनि जिज्ञासाहरू रहेका छन् भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीहरू तपाईँलाई मन लागेको छ हेराउनको लागि भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। 16 श्राद्धमा श्राद्ध सबैले गर्नुहोला, जसको आफ्नो चाहिँ विशेष गरी पिताजी बित्नु भएको छ भने तपाईँले 16 श्राद्ध गर्न मिल्छ, पिताजी जीवित हुनुहुन्छ, माताजी बित्नु भएको छ भने 16 श्राद्ध बार्नुपर्छ, तर श्राद्ध गर्न मिल्दैन भने पनि हाम्रो शास्त्रहरूले बताएको छ। विशेष गरी 16 श्राद्धमा तपाईँलाई तिथि थाहा छैन के हो के हो, बाबा त हुनुहुन्न तर तिथि थाहा छैन भने तपाईँले विशेष गरी औँसीमा गर्नुहोला, श्राद्धहरू गर्दाखेरि गर्नुहोस्, यसमा राम्रो हुनेछ, फाइदा हुनेछ। श्राद्ध भनेको चाहिँ विशेष गरी पितृको लागि मात्र होइन, आफ्नो कल्याणको लागि पनि गर्ने हो, श्राद्ध भनेको चाहिँ पितृको लागि मात्रै गर्ने होइन, यो चाहिँ आफ्नो लागि, आफ्नो स्वकल्याणको लागि, स्वपरिवार, आफ्नो परिवार कल्याणको लागि पनि गरिन्छ भन्दै कार्यक्रम ज्योतिष वास्तुको अन्तिम चरणतिर आएका छौँ। भोलि बिहान ठिक 7 बजे म फेरि कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित 21 अध्यायको 33-46 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। अर्को दृष्टान्त सुन। कोही एकजना गृहस्थी थिए जसले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। जब फलको समय नजिक आयो, उनले मोहीहरू कहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। तर मोहीहरूले उनका नोकरहरूलाई समाति एउटालाई पिटे, अर्कोलाई मारे र अर्कालाई ढुङ्गाले हाने। फेरि उनले अघिको भन्दा बढी नोकरहरू पठाए र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। मेरो छोरालाई त तिनीहरूले आदर गर्लन् भन्ने सोचेर अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरू कहाँ पठाए। तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, यो त उत्तर अधिकारी हो, आऊ त्यसलाई मारौं र त्यसको उत्तर अधिकार हात पारौं। तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। यसकारण जब दाखबारीका मालिक आउँछन् तब उनले ती मोहीहरूलाई के गर्लान्? तिनीहरूले उहाँलाई भने, उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन् र दाखबारी अरू मोहीहरूलाई ठेकामा दिनेछन् जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्। यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ यसले त्यसलाई किच्नेछ। जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँको दुष्टता दृष्टान्त सुने तब तिनीहरू के विषयमा, तिनीहरूकै विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे। आदरणीय श्रोता, यस खण्डमा हामी धेरै गहकिला कुराहरू पाउन सक्छौ र यीशुलाई इन्कार गर्नेहरूले परमेश्वरको राज्यलाई घुमाउँछन् भन्ने कुरालाई यहाँ विशेष गरेर चर्चा गरिएको हामी पाउँछौ। यीशु ख्रिस्ट चाहिँ यहुदीहरूको लागि विशेष गरेर बाधाको चट्टान बन्नु पुग्यो। यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गर्न सकेन। यीशुलाई यिनीहरूले क्रुसमा टाँगे र यीशुलाई उनीहरूले मारे। परमेश्वरले यीशुलाई आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भएको थियो मानव जातिलाई परमेश्वरको राज्यको बारेमा सुनाउनका लागि स्वर्गको राज्य कस्तो हुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा बताउनका लागि सुन्नका लागि यो संसारमा यीशु प्रभु आउनु भएको थियो। तर यीशु प्रभुलाई यहुदीहरूले नै विश्वास गर्नुपर्ने थियो, किनभने यहुदीहरूलाई नै यीशुको बारेमा पहिलो मौका दिनुभएको थियो विश्वास गर्नलाई। अथवा यो दृष्टान्तमा तपाईँले देख्नुहुन्छ दाख बारीको जिम्मेवारी चाहिँ यहुदीहरूलाई नै दिएको थियो, तर यहुदीहरूले जसरी यी महीहरूले मालिकको दाखबारी मालिकको छोरालाई नै इन्कार गरे, अगमवक्ताहरूलाई पठाइएको थियो, सन्देशहरू दिएको थियो मालिकले, स्वर्गदूतहरूद्वारा बोलिनु भएको थियो, तर यहुदी जातिहरूले यसलाई स्वीकार गरेनन् जसरी यी महीहरूले स्वीकार गरेनन्। महीहरूले फल दिन सकेन। यहुदी जातिहरूले पनि यीशु प्रभुको राज्यमा काम गरेर त्यस अनुसारको फल उनीहरूले दिन सकेन। र अन्त्यमा यीशु ख्रीष्टलाई पठाउँदा पनि जसरी महीहरूको बीचमा मालिकले आफ्नो छोरालाई पठाउँदाखेरि त सायद कुरा बुझ्छन् होला, आदर गर्छन् होला, भनेको मान्छन् होला, भनेको त उल्टो छोरालाई नै मारिदियो। त्यसरी नै सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूले यीशुलाई इन्कार गरे। यीशु ख्रीष्ट यो संसारमा मानव जातिको लागि उद्धार र मुक्ति दिनलाई आउनु भएको थियो। कल्भरी क्रुसमा मर्नका लागि उहाँ आउनु भएको थियो। मानव जातिको पापको प्रायश्चितको लागि उहाँ मर्नलाई आउनु भएको थियो र सारा मानव जातिलाई उद्धार र मुक्ति दिनलाई उहाँ आउनु भएको थियो। तर यहुदीहरूले यीशुलाई स्वीकार गरेन, उल्टो यीशुलाई क्रुसमा टाँग्नका लागि उनीहरू राजी भए र यीशुलाई मार्ने व्यक्तिहरू उनीहरू नै हुन गयो। र यसरी अब जसरी दाख बारीको मालिकले महीहरूलाई दण्ड दिइनेछन् र उनीहरूबाट त्यो खोसिनेछन् दाखबारी र अरूलाई जिम्मा लगाउने छन् भनिएको छ, त्यसरी नै यहुदीहरूबाट अब परमेश्वरले जिम्मालाई खोसेर अब गैर यहुदीहरूलाई उहाँले दिनु हुनेछ भन्ने कुरा यो दृष्टान्तबाट हामी बुझ्न सक्छौ। गैर यहुदीहरूलाई पनि परमेश्वरले अब मौका दिनुहुन्छ, यदि उनीहरूले विश्वास गर्छन् भने, यीशुलाई स्वीकार गर्छन् भने, जसले यीशुलाई स्वीकार गर्छ, यीशुलाई विश्वास गर्छ, उनीहरूले नै यो जिम्मा पाउनेछन् र उनीहरूलाई नै परमेश्वरको राज्यको बारेमा जसरी बताउनका लागि मौका दिइनेछ। र यहाँनिर अन्य जातिहरू गैर यहुदीहरूको लागि यो ढुङ्गा चाहिँ न्यायको कुरा हुनेछ, यहुदीहरूको लागि ठेस लाग्ने ढुङ्गा चट्टान यीशु प्रभु बन्नु भएको छ भने गैर यहुदीहरूको लागि यो न्यायको ढुङ्गा हो। र यीशु प्रभुलाई विश्वास गर्यो भने उनीहरूले फेरि त्यो जिम्मेवारी प्राप्त गर्नेछन्, आनन्द जीवन पाउनेछन् र परमेश्वरको कृपाले दुवैलाई मौका दिनुभएको छ, यहुदी र गैर यहुदी दुवै जानको लागि अवसर दिनुभएको छ। त्यसैले यहुदीहरूको लागि पनि मौका छ र गैर यहुदीहरूको लागि पनि मौका छ। जसले विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउनेछ र उनीहरू त्यसको भागीदार बन्नेछ। लेखकले यो खण्डमा यीशुलाई विश्वास नगरेर उहाँलाई क्रुसमा टाँग्ने यहुदीहरूको हातबाट राज्य खोसेर जसले उहाँलाई विश्वास गर्छ र आज्ञाकारी हुन्छ तिनीहरूलाई राज्य दिने घोषणा गरेको कुरालाई यहाँ उल्लेख गरेको कुरा हामी देख्छौ। त्यसरी नै आज हरेक जसले यीशुलाई विश्वास गर्दैन र आज्ञा पालन गर्दैन उनीहरूले स्वर्गको राज्य गुमाउँछन् र आज्ञा पालन गर्नेहरूले भने प्राप्त गर्नेछ। यीशुलाई इन्कार गर्नेहरूले स्वर्गको राज्य देख्ने छैन। त्यसकारण आउनुहोस्, यीशुलाई इन्कार नगर्नुहोस्, बरु विश्वास गर्नुहोस् र स्वर्गको राज्य प्राप्त गर्नुहोस्। समय आज नै हो। यहाँहरूले यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि परमेश्वर येशूलाई इन्कार गर्नु भएन भने, येशूलाई विश्वास गर्नुभयो भने तपाईँले पनि परमेश्वरको राज्य देख्नुहुनेछ, परमेश्वरको राज्यमा प्रवेश गर्नुहुनेछ। आदरणीय श्रोता, प्रभु येशूलाई विश्वास गर्नुहोस् र आनन्द जीवन पाउनुहोस् र स्वर्ग राज्य प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभयो।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98

0: 98 150 810 98 150 810।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97140131439।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टीम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुरले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
5: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
4: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
4: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
5: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
4: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
5: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 01059530 र मोबाइल नम्बर 98602485 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 9 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ गगन कुमार थापा, शेर बहादुर देउवा अलग अलग रूपमा महाधिवेशनमा जुटे पनि शेखर कोइराला र उनी निकट नेताहरू भने कतै पनि सहभागी भएका छैनन्। तीन चिरामा नेपाली कंग्रेस यतिखेर गएको छ। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस तीन चिरा परेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कंग्रेस 8 दशक पार गर्दा तीन धारमा विभाजित भएको छ। नेपाली कंग्रेसको भाग्य र भविष्यका विषयमा पनि धेरै ठूला बहसहरू र चर्चाहरू यतिखेर भइरहेका छन्। जेएनजी विद्रोहपछि नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको छ, तर अब कंग्रेस लगायतका अन्य राजनीतिक दलहरूको भविष्य के होला त भन्ने खालका विषयहरू यतिखेर उठेर आएका छन्। आदरणीय श्रोता, कर्मचारीको सेवा सुविधा थप, अनुशासनमा कड़ाई गरिएको छ, संसदमा संघीय निजामती विधेयक पेश भएको छ, संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको छ, दर्ता भएको विधेयकमा कुलिङ अफ पीरियडको व्यवस्था समेत गरिएको छ, निजामती सेवाबाट निवृत्त भएपछि अन्य राजनैतिक वा संवैधानिक नियुक्ति तत्काल नपाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ, विधेयकले 2 वर्षको कुलिङ अफ पीरियडको व्यवस्था समेत राखेको छ। आदरणीय श्रोता, 49% आरक्षण, महिलालाई आधा हिस्सा, उपसचिव पदमा 40% खुला प्रतिस्पर्धाबाट, निजामती सेवा बोर्ड गठनको प्रस्ताव गरिएको छ, प्रदर्शन र हड़ताल गर्न निषेध गरिएको छ, सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने, महिला कर्मचारीलाई महिनावारी विदाको प्रस्ताव छ, मुख्य प्रशासनिक साँचो केन्द्रमै रहने गरी कर्मचारी विधेयक निजामती विधेयक आएको छ, तर निजामती विधेयकले ड्रास्टिक रूपमा एक किसिमको चेन्ज गर्न खोजेको विषयलाई पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। निजी क्षेत्रलाई राष्ट्रिय ग्रिडको ढोका समेत खुलिएको छ, निजी क्षेत्रको विद्युत व्यापारमा नयाँ आधार तयार भएको छ, लागतमा विभिन्न पक्षलाई आधार बनाइएको छ, छुट्टा छुट्टै प्रसारण समझनाका लागि पनि निर्देशिका तयार गरिएको छ, कानूनी आधारमा खुला पहुँचको व्यवस्था समेत गरिएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। निजामती विधेयक ढिलो आयो, जरै हल्लायो। आदरणीय श्रोता, आज निकै ठूलो बहस र चर्चाको केन्द्रमा निजामती विधेयक भएको छ, र यो विधेयक कार्यान्वयन भएसँगै आएसँगै निजामती कर्मचारीहरूको वृत्ति विकास र अनुशासनमा निकै ठूलो परिवर्तन हुनेछ, र सरकारले जुन किसिमले यो विधेयकलाई ल्याएको छ, यो विधेयकको चौतर्फी रूपमा आज प्रशंसा भइरहेको छ, र यो ढंगले अगाडि बढ़्यो भने देशले राम्रो तरिकाले चाहिँ विकास र समृद्धितर्फ पनि आफूलाई अग्रसर गराउन सक्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन्। र ब्याट्री स्टोरेज र प्रसारण लाइनमा निजी लगानी जुटाउन एडीबीको सहयोग आएको छ, प्राधिकरणको इक्विटी हिस्सा राख्न पनि एडीबीले सहयोग गर्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको बहसमा देश यतिखेर समस्यामा छ, संकटमा छ, बाढ़ी पहिरो भूकम्प र त्यसै गरी कोरोनाको निकै ठूलो मारपछि देश थिलथिलिएको थियो, र अहिलेको अवस्थामा फेरि रसुवा बाढ़ीले गर्दाखेरि देशको धेरै ठूला संरचनाहरू भत्ताभुङ्ग पारेको छ, समस्या सिर्जना भएको छ, त्यसैले गर्दा पनि अहिलेको अवस्थामा अब कसरी मुलुकलाई अगाडि बढ़ाउने, कसरी देशलाई समृद्ध बनाउने, कसरी देशको समुन्नतितर्फ, राष्ट्रिय एकतातर्फ कसरी अगाडि बढ्ने, यस विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। जेएनजी विद्रोहले एउटा नयाँ परिकल्पना गरेको थियो, देशमा बेरोजगारी समस्या हल गर्ने, विदेश र वैदेशिक रोजगारीलाई कम गर्ने, स्वदेशमा उद्योग धन्दा कल कारखानाहरूको विस्तार गर्ने, स्वदेशमा युवाहरूलाई रोजगारी दिने, तर आज सरकार त्यो ढंगले अगाडि बढ़ेको छ कि छैन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य मनोज मणि आचार्य हुनुहुन्छ। मनोज मणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: हजुर नमस्कार। नेपाल सुप्रभात।
2: अब आजको बहसको केन्द्रबिन्दुमा नेपाली कंग्रेसको महाधिवेशन यतिखेर भव्यताका साथ शुरू हुँदैछ, भइरहेको छ, चलिरहेको छ, र देउवा पक्षको पनि हिजोबाट शुरू भएको छ। तपाईँले नेपाली कंग्रेसको यो महाधिवेशनको जुन किसिमको तरंग जुन किसिमको चाहिँ चार्मिङ उत्साह देशभरिबाट चाहिँ कस्तो खालको माहौल बनेको पाउनुभयो?
3: नेपाली कंग्रेस पार्टीले गएको पौष 27 30 गतेसम्म सम्पन्न भएको दोस्रो विशेष महाधिवेशन पछि गगन कुमार थापाको नेतृत्वमा गएको फागुन 21 गते आम निर्वाचन हुँदै त्यसपछि हामीले 15 महाधिवेशनको लागि क्रियाशील वितरण क्रियाशीलको नवीकरण क्रियाशीलको अध्यावधि हुँदै पार्टीलाई समग्र समुदाय समग्र चाहिँ पेसा वर्ग क्षेत्र उमेर एउटा युवादेखि प्रौढसँग विभिन्न श्रमिकदेखि प्रजातन्त्र सेनानीसम्म एउटा चाहिँ सबैको चाहिँ एउटा अपनत्व फिल हुने गरेर एउटा विधानमा व्यवस्थापन गर्दै नेपाली कंग्रेसको केन्द्रीय सभापति पदाधिकारीदेखि सबै नेताहरू ओडा तहबाटै प्रतिनिधित्व हुँदै केन्द्र तहसम्मको नेतृत्वमा आउनुपर्ने जो विधानको प्रावधान हामीले विशेष महाधिवेशनबाट हामीले पारित गर्यौं त्यसलाई अहिले हामीले कार्यान्वयनको तहमा वडा तहदेखिको अधिवेशन प्रारम्भ हुँदै जिल्ला अधिवेशन र प्रदेश 7 प्रदेशको अधिवेशनलाई पछि गर्ने गरी केन्द्रीय महाधिवेशन अबको 2 दिनपछि हुने क्रममा छौं र यो क्रममा वडा तहदेखि नै एउटा कांग्रेसभित्र एउटा ठूलो चाहिँ युवाहरूको ठूलो पेसाकर्मीहरूको ठूलो चाहिँ एउटा प्रौढदेखि जिम्मेवार पुराना चाहिँ प्रजातन्त्र सेनानीदेखि सबैको एउटा चाहिँ लहर आएको छ तलैदेखि पुछबाटै चाहिँ के अरे महाधिवेशनमा प्रतित्व हुनको लागि नेतृत्वमा आउनको लागि प्रतिस्पर्धा भएको छ एउटा सहमति नभएको ठाउँमा निर्वाचन प्रक्रिया मार्फत गतिविधि अगाडि बढेको छ र यो एउटा ठूलो चाहिँ एउटा पर्व जो हाम्रो 4 वर्षमा हुने पर्व चाहिँ अहिले हाम्रो नेपाली कंग्रेसभित्र चलिरहेको छ।
2: अनि एउटा कुरा मनोजमणिजी कस्तो छ भने नि समस्या के भयो भने नेपाली कंग्रेस चाहिँ 3 चिरामा विभक्त भयो क्या यतिखेर। शेखर कोइरालाजी कतै पनि जानुभएको छैन, गगन कुमार थापा नेतृत्वमा कंग्रेसलाई एक डिक्का बनाउने प्रयत्न त भइ नै रहेको छ, त्यो पनि एकापट्टि छ। देउबाली पक्षले पनि 15 गतेबाट महाधिवेशनै शुरू गर्यो भने सबपछि कंग्रेस कसरी बलियो भयो त? अब कंग्रेस त 3 चिरामा विभक्त भयो नि त, होइन? यसले त कमजोर बनायो नि त पार्टीलाई।
3: एउटा विशेष अवस्था बन्यो, विशेष अधिवेशन गर्नुपर्ने अवस्था गएको भाद्र 23 र 24 गते पछिको नेपालको राजनीतिक घटनाक्रम जो नेपाली राजनीतिको काबुमा रहेन, त्यस घटनाका कारण नेपालमा एउटा ठूलो भयावह अवस्था बन्यो। जुन घटनाले नेपाली कंग्रेसलाई एउटा नयाँ सोच नयाँ दृष्टिकोण र नयाँ भिजन सहित अगाडि जानुपर्ने अवस्था बन्यो र त्यसका कारण हामीले विशेष महाधिवेशनमा हामी पुग्यौं। विशेष महाधिवेशनको हलले राजनीतिक संगठन र नेतृत्व सम्बन्धित एउटा नयाँ चाहिँ एउटा विचार तय गर्दै हामी महाधिवेशन पछि हामी निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले अध्यावधि गर्दै त्यो नेतृत्वले गएको आम निर्वाचनमा टिकट वितरण गरेर हामीले अहिले नियमित महाधिवेशन 15 महाधिवेशनमा हामी छौं। अब रह्यो यो प्रक्रियाभित्र केही साथीहरू सुरुमा चाहिँ विशेष महाधिवेशनको हलभित्र आउनुभयो, केही साथीहरू निर्वाचनको दौरानमा टिकटै लिएर नेता साथीहरू जो अहिले केही नेताहरू विशेष यो नियमित महाधिवेशन यो अहिलेको अधिवेशनमा चाहिँ जोडिनु भएको छ, केही नेताहरू पछिल्लो पटकका मिटिङहरूमा क्रियाशीलको अध्यावधिकमा जोडिनुभयो, त्यसैले ठूलो संख्यामा हिजो फरक मत राख्ने हिजो विशेष अधिवेशनको प्रक्रियामा सामेल नहुनुभएका करिब करिब 75% चाहिँ नेतृत्वहरू अहिले यो हाम्रो 15 अधिवेशनको यो प्रक्रियामा हुनुहुन्छ। केही नेताहरू अझै पनि मलाई आशा छ 18 गतेको खुला मञ्चमा हुने उद्घाटन सत्रमा सम्म
2: आइपुग्नुहुन्छ, आउने सम्भावना टरेर गएको छ। प्रकाश शर्मा मजीले भनिसक्नु भएको छ यो हल्ला सल्ला नफिट्नु, देउबाजी चाहिँ आउनुहुन्न उद्घाटनमा, तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ व्यापार नगर्नुहोस् है देउबाजीले ल्याएर भन्नुभएको छ क्या हिजो मात्रै।
3: अब हामीले निवर्तमान सभापतिजीलाई आमन्त्रण गर्ने, निवर्तमान सभापतिको हातबाट झण्डोत्तोलन गर्ने, हामीले आशा अपेक्षा सिङ्गो कंग्रेसका नेता कार्यकर्ताले खोजिरहेका छौं। हाम्रो सदस्य सभापति गगन कुमार थापाले पनि भनिसक्नु भएको छ, हामीलाई विश्वास छ शेरबहादुरले त्यो गर्नुहुन्छ भनेर हामीले आशा अपेक्षा गरेका छौं। बाँकी कुरा एउटा अधिवेशनको प्रक्रिया अगाडि
2: बढ्दै आउनु हुँदैन नै होइन, किनभने अब उहाँहरूले चाहिँ अलगै तरिकाले महाधिवेशन शुरूआत गरि नै सक्नु भएको छ, कंग्रेस तीन चिरामा विभक्त भइ नै सकेका छ। अब एउटा कुरा के बताउनुहोस्, रोल्पा लगायत गाउँमा अधिवेशनको माहौल चाहिँ कस्तो रह्यो, कसरी चाहिँ अगाडि बढ़्यो, धेरै ठाउँमा चाहिँ मुक्कामुक्की हानाहानका स्थिति पनि भए, दिलाज संग्रलाजीसँग हिजो कुरा गरिएको थियो, मोरङमा चाहिँ होइन उहाँमाथि पनि आक्रमण भएको विषय बताउनु भएको थियो, बोलाई बोलाई चाहिँ कुटपिट भयो भन्ने खालको स्थिति पनि थियो, तर तपाईँहरूको क्षेत्रमा कस्तो रह्यो?
3: यसपटक चाहिँ जरा जरा भनेको हाम्रो वडा हो, 6743 वडामा हाम्रो पार्टीको वडा अधिवेशनबाट प्रारम्भ भएको हाम्रो अधिवेशन देशैभर रूपमा चाहिँ राम्रो, अब एका ठाउँमा सामान्य झडपहरू हुनु, एका ठाउँमा चाहिँ अलिकति चाहिँ मुकामुक्की हुनु, एका ठाउँमा त्यस्ता दिखिएता पनि धेरै ठाउँमा चाहिँ एउटा सहर्ष एकदम राम्रो वातावरणमा हाम्रो अधिवेशनका प्रक्रियाहरू अगाडि बढ्दै बढ्दै आए। अब यो बीचमा चाहिँ विशेष गरी यो प्राकृतिक विपत्ति, विशेष गरी यो रसुवा नुवाकोट र धादिङको चाहिँ के एउटा बाढी पहिरोबाट आएको चाहिँ एउटा एक खालको चाहिँ प्रसिद्ध एक खालको जुन आक्रान्त जुन अवस्था बन्यो, त्यसपछि गएको 8-12 गतेसम्मको जुन पानी को जुन देशैभरि जुन पानी र हावाहुरीका कारण केही ठाउँमा चाहिँ अलिकति अधिवेशन गर्नलाई बाटो आवत जावतको लागि केही समस्या भए पनि मलाई लाग्छ आज स्टिल तपाईँसँग कुरा गर्दै गर्दा करिब 30 निर्वाचन क्षेत्रमा मात्रै आज मात्रै पनि अधिवेशनहरू हुँदैछ। यसरी 165 निर्वाचन क्षेत्रमा चाहिँ अधिवेशनका प्रक्रियाहरू चलिरहेका छन्, केही ठाउँमा चाहिँ चुनाव भएर मतगणनाको क्रममा छन्, केही ठाउँमा आज मात्रै निर्वाचन हुँदैछ, कतिपय ठाउँमा भोलिसम्मको निर्वाचनको तयारी भएको छ। अब यो मासवेश पार्टी नेपाली कंग्रेस केही क्रियाशीलका बारेमा, एउटा चाहिँ अध्यावधिकका विषयमा र केही राजनीतिक सहमतिहरूका हुन नसक्ने गर्दा भएका कमी कमजोरीलाई पनि एउटा त्यसलाई चाहिँ सर्ट आउट गर्दै एउटा प्रक्रियामा सबै साथीहरू सबै नेताहरूले कोही पनि यो अधिवेशनमा चाहिँ नछुटोस् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले यी देखिएका तमाम समस्यालाई पनि समाधान गर्दै र यो अधिवेशनमा सहभागी हुन आउनुभएका शीर्ष नेतादेखि नयाँ युवा साथीहरूलाईसम्मलाई कसरी त्यही त्यो प्रक्रियामा लैजाने, त्यो प्रक्रियाबाट कोही नछुटोन् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले जिम्मेवारी भूमिका निर्वाह गरिदिएको छ र निर्वाचन नेपाली कंग्रेसको निर्वाचन समितिले त्यो सम्बन्धी उसका निर्वाचन अधिकृतहरू अहिले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक ठाउँमा खटिरहनु भएको छ, उहाँहरूले काम गरिरहेको रहनु भएको छ। हामी अहिले प्रतिपक्षमा छौं, आज हिजो सत्तामा हुँदै गर्दाको एउटा चुनावको धङधङी कांग्रेसका नेताहरूमा जे देखिएको थियो, आज प्रतिपक्षमा हुँदै गर्दा नेपाली कंग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रको अभ्यास निर्वाचनको प्रक्रियामा छौं, सत्ताका केही चलखेलहरू सत्ताका केही धरपकडहरू सत्ताका केहीहरूलाई छिचोल्दै चिर्दै नेपाली कंग्रेसले आफ्नो एउटा चाहिँ अधिवेशनको प्रक्रिया ओडादेखि अब केन्द्र तहसम्मको अवस्थामा हामी आइपुगेका छौँ।
2: होइन, अब एउटा कुरा के छ भने तपाईँ चाहिँ केमा उम्मेदवारी दिँदै हुनुहुन्छ? अब यो विशेष महाधिवेशनको सचिवालय प्रमुख भए पनि पद चाहिँ कुनै लिनु भएन, अहिलेको अवस्थामा के छ? तपाईँ महाधिवेशन व्यवस्थापन समितिको सदस्य पनि हो होइन, नेपाली कंग्रेसभित्र चाहिँ तपाईँको चाहिँ अबको तयारी चाहिँ के छ?
3: नेपाली कंग्रेसको लामो राजनीतिमा म नेपाली कंग्रेसको शिष्य अर्गनाइजेशन नेपाल विद्यार्थी संघको नेतृत्वमा पनि मैले बसेर लामो समय बसेर काम गर्दै आएको एउटा चाहिँ के अरे कार्यकर्ता हुँ। नेभिसनको राजनीतिमा काम गर्दै गर्दा सँगै काम गरिरहनु भएका विश्व प्रकाशसँगको नेतृत्वमा बसेर काम गर्यौं, अहिलेको सदस्य सभापति गगन थापासँग सँगै कमिटीमा बसेर काम गर्यौं, गुरूराज घिमिरे प्रदीप पौडेल लगायतका नेतृत्वसँग सँगै बसेर महामन्त्रीको नेभिसनको भूमिकामा निर्वाह गर्दै आइपुग्यौं र एउटा माओवादी द्वन्द्व प्रभावित जिल्ला रोल्पाबाट एउटा संगठनको साख बचाएर पार्टीलाई बचाएर पार्टीको विचार आदर्शलाई बचाउँदै यो ठाउँसम्म आइपुग्यो र गएको विशेष महाधिवेशनमा पनि एउटा विशेष महाधिवेशन तयारी त्यो समितिको चाहिँ एउटा संयोजकमा भएको भूमिकामा निर्वाह गर्दै काम गर्दै यहाँसम्म आइपुग्दै गर्दा मलाई लाग्छ मलाई पदभन्दा ठूलो विचार हो, नेतृत्व हो र आजको राजनीतिलाई सही ढंगमा लैजान को लागि एउटा त्याग र समर्पणको भूमिका पनि पार्टी भित्र जरूरी पर्छ भने पार्टी भित्र आवश्यकता पर्दा नेतृत्व दायी भूमिका पनि निर्वाह गर्नुपर्ने भएको हुँदा मैले यस पटक खस आर्य तर्फको सहमहामन्त्रीको तमको रूपमा मैले आफूले प्रस्तुत गरेको छु। मैले नेतृत्वलाई पनि भनेको छु, सभापति उपसभापति महामन्त्रीलाई पनि भनेको छु, निवेदन गरेको छु। देशैभरका कार्यकर्ता साथीहरूको माग चाहना इच्छा पनि अहिले चाहिँ तपाईँले नेतृत्व गरिरहनु भएको, नेतृत्व गर्नु पर्यो, तपाईँले प्रतिस्पर्धा गर्नु पर्यो, सधैँभरि त्याग मात्रै गरेर हुँदैन, नेतृत्व पनि गर्नु पर्यो। हाम्रो नेता चाहिँ बाहिर के अरे सड़कमा मात्रै होइन नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्यो भन्ने नेता कार्यकर्ता साथीहरूको पनि माग भएको हुँदा मैले सहमहामन्त्रीको रूपमा आफूलाई उभ्याउने प्रयास गरेको छु।
2: होइन, अब अहिलेको अवस्थालाई लिने हो भने विशेष महाधिवेशनमा पनि तपाईँले राम्रैसँग काम गर्नु भएको छ, होइन अहिलेको नेपाली कंग्रेसलाई चाहिँ कसरी एक बनाउने, कसरी चाहिँ बलियो कंग्रेस बनाउने भन्ने खालको एउटा चर्चा परिचर्चा एकातिर छ, तर अहिलेको यो कंग्रेसलाई हेर्दाखेरि अहिलेको अवस्थामा कुन ढंगले चाहिँ कंग्रेस अगाडि बढ़िरहेको छ, प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ, सरकारलाई खबरदारी गर्न कंग्रेसले सकेका छ कि छैन, होइन यो कहाँनिर तपाईँहरूको चाहिँ अप्ठ्यारो स्थिति आयो, किन चाहिँ सबैलाई एक एक छत्र एउटा छारीमा चाहिँ ल्याउन सकिएन, यो यो विषयमा चाहिँ कहिलेकाहीँ यसो सोच्दाखेरि आफूले आफूलाई चाहिँ कस्तो कुन ठाउँमा उभ्याउनुहुन्छ?
3: नेपाली कंग्रेसभित्र अहिले त्यति धेरै चाहिँ चिन्ता कंग्रेसका बारेमा, कंग्रेसलाई साँच्चिकै पुनर्जागरण गर्नका लागि हिजोका कमी कमजोरीहरूबाट हामीले केही पाठ सिक्नुपर्छ र नयाँ मतदाताहरू जो आएका छन्, विशेष गरी नयाँ जेनजीहरू, नयाँ युवाहरू आएका छन्, तिनीहरूको आकर्षणको पार्टी कसरी बनाउन सक्ने, कसरी प्रतिस्पर्धी पार्टी भन्दा नेपाली कंग्रेसलाई अब्बल बनाउन सक्ने, हिजो आन्तरिक होस् वा बाह्य होस् एउटा निर्वाचनको प्रक्रियामा नेपालका कम्युनिस्ट पार्टीहरू घटकहरू हिजोका मधेसवादी क्षेत्रीय दलहरूलाई पनि एउटा लोकतान्त्रिक प्रक्रियामा ल्याएर, एउटा चाहिँ सशस्त्र द्वन्द्वमा भएको माओवादीलाई पनि देशको मूलधारमा ल्याएर, सशस्त्र द्वन्द्वमा भएका मधेसवादी दलहरू, जातीयवादी दलहरूलाई पनि एउटा नेपालको राजनीतिको एउटा मियोको नेतृत्व गरिदिएको नेपाली कंग्रेस, जसको नेतृत्वमा नेपालका ठूल्ठूला आन्दोलनका ठूल्ठूला परिवर्तनको सम्भव भयो, त्यो परिवर्तनको नेतृत्व गरेको कांग्रेस, जसको बलमा आज नेपालको संयुक्त प्रक्रियामा नेपालका कम्युनिस्ट पार्टीहरू घटकहरू हिजोका मधेसवादी क्षेत्रीय दलहरूलाई पनि एउटा लोकतान्त्रिक प्रक्रियामा ल्याएर, एउटा चाहिँ सशस्त्र द्वन्द्वमा भएको माओवादीलाई पनि देशको मूलधारमा ल्याएर

0: कमजोरीहरूबाट पार्सेक्दै हामीले अगाडिको गति लिनुपर्ने यो आजको जुन बेला छ यो बेलामा नेपाली कंग्रेस सशस्त्र प्रतिपक्षको भूमिकामा छ। देशमा आपद विपद प्राकृतिक विपदहरू परेको बेलामा देशका सबै सत्तापक्ष प्रतिपक्ष नबनिकन एक ठाउँमा उभिएर हामीले सामना गर्नुपर्नेछ। देशका गम्भीर विषयहरूमा हामी चाहिँ के देशभरिका नागरिक समाजहरू देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर हामीले एउटा मुकाबिला गर्नुपर्नेछ। सँगसँगै हामीले के चाहियो भने यो सरकारमा रहेको सत्तापक्षले गरेका कमी कमजोरीहरू गल्तीलाई टुलु टुलु हेरेर बसिरहने ठाउँमा नेपाली कंग्रेस छैन। त्यो बेलामा कंग्रेसले
1: विशेष महाधिवेशनले बनाएको विधानले पार्टीलाई के फरक पार्यो? अहिले
0: नेपाली कंग्रेसको यो विधानले यो देशलाई सम्बोधन गरेको छ, यो नेपालको संविधानलाई सम्बोधन गरेको छ, यो नेपाली कंग्रेसले प्राप्त गरेको उपलब्धिलाई कार्यान्वयन गर्नको लागि सबै तह पेसा कर्मीहरूलाई पनि मूल नेतृत्वमा लैजानको लागि नेपाली कंग्रेसले विधानमै व्यवस्था गरेको हुनाले नेपाली कंग्रेस जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवार पूर्ण भूमिका निर्वाह गर्दछ। यो आन्तरिक पार्टी पहिले त आन्तरिक पार्टीभित्रको लोकतन्त्रलाई चाहिँ के अरे कार्यान्वयन गर्दै अनि देशको नेतृत्व गर्ने जिम्मेवारी त्यो अभिधारा नेपाली कंग्रेसको काँधमा छ। त्यसैले हामी जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्ने ठाउँमा आजको दिनमा नेपाली कंग्रेस छ। नेपाली कंग्रेसले आफ्नो खबरदारी पनि गरिरहेको छ, पार्टीभित्रको लोकतन्त्रलाई पनि चाहिँ उपयोग गर्दै यो कंग्रेस यो आम नागरिकको पार्टी हो, आम नेपालमा बस्ने विभिन्न समुदायको पार्टी हो र यो भित्र सबैले म नेपाली कंग्रेसको नेता बन्छु।
1: यसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब अहिलेको अवस्थामा तपाईँले एकदमै प्रष्ट वक्ता हो तपाईँ, होइन, स्पष्ट बोल्नुहुन्छ, सत्य कुरा मात्र बोल्नुहुन्छ। नेकपा एमालेको प्रमुख सचेतक पनि भइसक्या हो, युवा नेता हो, नेकपा एमालेमा धेरै अवसर पाएको नेता पनि हो। आज एमाले पार्टी चाहिँ कस्तो अवस्थामा छ ठ्याक्कै भन्नुहोस् त।
2: हामीले भर्खरै पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठक सम्पन्न गर्यौं। यो बैठक पछि एउटा पार्टीभित्र असाध्यै सकारात्मक ढंगबाट हामीले निर्णयहरू गरेर सिङ्गो पार्टीको शक्ति सामर्थ्य पार्टीको सिङ्गो संरचनालाई एकताबद्ध ढंगबाट चाहिँ पार्टीलाई अगाडि बढाउने त्यस ध्येयका आधारबाट पार्टी अगाडि बढेको छ। मैले अझ यसलाई स्पष्ट शब्दमा भन्दा जस्तो गएको फागुन 21 गते पार्टीले जुन प्रकारको परिणाम हासिल गर्यो त्यसले हाम्रो पार्टीभित्र अनेकौं बहसहरू सृजनाहरू गर्न खोजियो, त्यो प्रयासहरू भए। अर्थात पार्टी चाहिँ अब कसरी अगाडि बढ्छ भन्ने सन्दर्भमा पार्टीको आन्तरिक जीवनलाई कुन कोणबाट लैजानुपर्छ भन्ने सन्दर्भमा मान्छेहरूले विभिन्न तरिकाबाट बहसहरू पनि गरे। अध्यक्षलाई तत्काल विदा गर्नुपर्छ, अध्यक्षको विदाईमा भनेकै पार्टीको पुनर्गठन हो भन्ने ठाउँका बहसहरू पनि भए। अर्थात केन्द्रीय कमिटिको बैठकले जुन ढंगबाट जसरी जे गतिविधिहरू पार्टीका सन्दर्भमा पार्टीका जिम्मेवार नेताहरूका मार्फत पनि भए यी सबै जे जे अभिव्यक्तिहरू जसरी उठे यी सबै कुराहरूलाई त्यो केन्द्रीय कमिटिको बैठकले एउटा कट अफ डेटका रूपमा आधार मानेर सबै असमझदारीहरू सबै कुनै अन्तर्विरोध छन् भने कुनै प्रश्नहरू छन् भने ती विषयलाई खोला खुलस्त बहस छलफल पनि गरेर त्यो बैठकबाट चाहिँ पार्टी एक ढिक्का एकताबद्ध ढंगबाट हामी अब अगाडि बढ्यौं र हिजोका हामीले काम कयौं अब शासकीय भूमिकामा रहँदाखेरि कयौं चाहिँ त्रुटिहरू गरेका छौं भने ती विषयमा हामी रियलाइजेसन गर्दै जनताका बीचमा हामी सचिएर जाने कुराको एउटा प्रतिबद्ध र संकल्प सहित यो बैठक सकेका कारणले गर्दा अब पार्टी चाहिँ अब नियमित जागरण अभियान मार्फत जनतासँग उनका मुद्दाहरूलाई बोक्ने त्यस हिसाबबाट हामी अहिले पार्टीको समग्र जीवन चाहिँ चलायमान गर्ने गराउने त्यो अभियानमा लागेका छौं, क्रियाशील भएका।
1: एउटा कुरा, नेकपा एमालेलाई जति लेपन लाए पनि एमालेमा नेतृत्व परिवर्तनको बहस व्यापक रूपमा उठेको थियो। रामबहादुर थापा बादल नेतृत्व समेत जगत्तोको चाहिँ एउटा टोली बन्यो जसले चाहिँ तल्लो तहबाट चाहिँ धेरै प्रतिक्रियाहरू नागरिकहरूका कार्यकर्ताका प्रतिक्रियाहरू लिएर आयो। उहाँको प्रतिवेदन अध्यक्षलाई मन परेन, शंकर पोखरेलको प्रतिवेदन अध्यक्षलाई मन परेन, त्यसपछि हाम्रो प्रदीप गेवालीजीले लेपन लाएर जब प्रतिवेदन

0: लेख्नुभयो, त्यसपछि उहाँले उहाँ पर्सिनुभयो के भन्नुभयो उहाँले, त्यस पछाडि चाहिँ अहिले अलिकति सहमति मिले जस्तो बाहिर देखियो, तर भित्र चाहिँ निकै ठुलो मतभेद छ होइन?
1: होइन, त्यस्तो छैन। पार्टीका सदै अध्यक्षज्यूले ल्याउनु भएको प्रतिवेदन त्यसमा समग्र विषयहरूलाई नै समेटेर ल्याइएको छ, किनभने पार्टीको औपचारिक संस्थागत ढंगबाटै आएको प्रतिवेदन हो। त्यो प्रतिवेदनमा हिजोका निर्वाचनको समग्र समीक्षा, त्यस पछिका चाहिँ विभिन्न पार्टीभित्र निर्माण भएका केही उल्झनहरू, प्रश्नहरू, पार्टीको पुनर्गठनका सन्दर्भमा, किनभने पार्टीको पुनर्गठन भनेको केवल एकजना व्यक्ति अध्यक्षलाई बहिर्गमन गर्ने मात्रै कुरा होइन कि, हाम्रो समग्र कार्यशैली, कार्य संस्कृति, कार्य प्रणाली, हाम्रा चिन्तन, सोच, दृष्टिकोण, हामी त जनआधारित पार्टी हो नि, हो जनआधारित पार्टीले निर्वाह गर्नुपर्ने हाम्रा चाहिँ भूमिकाहरू, यी सबै कुरामा हिजोको फर्मेटबाट कम्प्लिटली हामी त चेन्ज भएर जानुपर्ने अवस्थालाई बोध, आत्मबोध गर्नुपर्ने हो। त्यो आत्मबोधका आधारबाट सधैँ अध्यक्षज्यूले प्रतिवेदन ल्याइसक्नु भएपछि, त्यसैले हिजो चाहिँ पुनर्गठनका सन्दर्भमा सधैँ महासचिव लगायत नेताहरूले गर्नुभएको मेहनत, वर्कआउटहरू, यी सबै विषयहरू त मूल प्रतिवेदनै समावेश भएर आएपछि यसलाई फेरि बाँकी केही छ भन्ने कोणबाट त अब यहाँहरूले नै, अब हाम्रो पार्टीभित्र केही छैन, नेताहरूको बीचमा कुनै अन्तर्विरोध छैन, अनि अन्तर्विरोध छ भनेर यहाँहरूले नै अब त्यो चाहिँ छ मात्रै अन्तर्विरोधको चाहिँ मार्केटिङ मात्रै हजुरहरूले गरेर अब हामी कहाँ अन्तर्विरोध त्यो देखिने कुरा त होइन। तथापि अहिले हामीले केही प्रश्न उठेको सत्य हो, हिजोको काम गर्ने तरिका शैलीको निरन्तरताबाट अब पार्टी अगाडि बढ्न सक्दैन, यसलाई कम्प्लिटली आजको मनोविज्ञान, समाजको मनोविज्ञान, आजको युवा पुस्ताहरूको चाहना, दृष्टिकोण हो, त्यसलाई पनि हामीले पार्टीको आन्दोलनको अब पुँजीका रूपमा, सम्पत्तिका रूपमा सँगै लिएर जान सक्दाखेरि मात्रै विजय राजनीति शक्ति, जनताबाट अनुमोदित राजनीति शक्तिका रूपमा हामी जान सक्छौ भन्ने हामीले यो बैठकबाट महसुस गरेका छौँ, संकल्प पनि गरेका छौँ, प्रतिबद्धता पनि गरेका छौँ कि हिजो कमजोरी के भयो हामी रियलाइज गर्छौँ, शक्ति नै हाम्रो छ, प्रतिबद्धता व्यक्त गर्छौँ, किनभने त्यो जनतामा आधारित पार्टीले कुनै कमजोरीहरू हाम्रा भएका छन् भने ती कुराहरूलाई सकेर जान सक्ने सामर्थ्य त्यो एमाले राख्छ भन्ने कुरा हामीले भनेका छौँ, र भोलि कुनै कमजोरीहरू गर्दैनौ, देश र जनताको मुद्दा उठान गर्ने कुरामा, त्यसलाई भोक्ने कुरामा आजसम्म एमाले कहिले पनि कमजोरी गरेको छैन। शासकीय भूमिकामा कहिलेकाहीँ डेलिभरीको पाटोमा कहिले कुरा गर्न खोज्दाखेरि गर्न सकेन होला, तर जनताले त्यसलाई यिनले गरेन भने जो कमजोरीको बाक्सेटमा राखेर हामीलाई हेरिराखेका छन् ती कुराहरू चाहिँ भोलिका दिनमा हामी त्यसो गर्दैनौ, जनताको भावना चाहनालाई केन्द्रमै राखेर फेरि पनि काम गरिरहन्छौ भन्ने कुरा पनि गरेर यो बैठकबाट संकल्प गरेर अगाडि बढेका छौँ। र सारमा म तपाईँलाई एक शब्द भन्छु, पार्टीभित्र जीवन्त पार्टी हो एमाले, एउटा लोकतान्त्रिक राजनीति शक्ति हो एमाले, विभिन्न प्रश्नहरू उठ्न सक्छ, नेतृत्वको बारेमा पनि प्रश्न उठ्न सक्छ, कार्यशैलीका बारेमा पनि प्रश्न उठ्न सक्छ, योजनाहरूका बारेमा, नीतिका बारेमा पनि बहस थल्न हुन सक्छ, तर कुन विषयको बहस कहाँ कहिले हुने भन्ने कुराको चाहिँ निश्चित त्यो विधानले किटिएको टाइम र संरचनामा हुन्छ। महाधिवेशनको नेतृत्वको बहस हुन सक्छ, फेर्ने नफेर्ने भन्न सकिन्छ, विधान महाधिवेशन नीतिका विधिका बारेमा हुन सक्छ, तर त्यसबाट निर्वाचित भएको वा त्यसले गरेका फैसलाहरूलाई चाहिँ कारण गर्ने चरणमा चाहिँ फेरि त्यो कारणको तहबाटै हामी हिँड्नुपर्छ भन्ने नै कुरा यो केन्द्रीय कमिटिको सार निष्कर्ष हो।
0: अब भएस वर्तमान चाहिँ अब एउटा कुरा के छ भने, नेकपा एमालेलाई परिवर्तन गर्नुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ, अब पुरानो शैलीमा भएन, पुरानो नेतृत्वले भएन भनेर चाहिँ पदाधिकारीबाट जब यी आवाजहरू उठे, अब अन्तत्व गत्तो विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता, त्यो पनि विधानमा हुँदै नभएकोलाई ल्याएर चाहिँ वरिष्ठ नेता बनाइदिएर सबै कुराहरू राफसाफ भयो भन्ने कुरा चाहिँ कतिको उपयुक्त होला भने आज कतिको उचित।
1: अब यस्तो छ सिएम सर, तपाईँहरूलाई पनि आग्रह गर्न चाहन्छु, कुनै बेला हजुर आफै हो मलाई प्रश्न गर्नुहुन्थ्यो, विद्या भण्डारी यत्रो सम्मान्य पूर्व राष्ट्रपतिले राजनीतिमा आउँछु भन्दा तपाईँहरूले पार्टीले रोक्ने, तपाईँहरूले सदस्यता पनि नदिने भनेर तपाईँले प्रश्न गर्नुहुन्थ्यो अस्ति दुई महिना अगाडिसम्म। आज पार्टीले उहाँमाथि एउटा सम्मान सर्वसम्म निर्णय गर्नुभयो, अब फेरि तपाईँ युवा तेर्साउनुभयो भनेको यो यहाँहरूको पनि परिवर्तन गर्न पर्ने भयो,
0: पार्टीको
1: सन्दर्भबाट कुरा गर्छु, पार्टीको सन्दर्भबाट म कुरा गर्छु, उहाँको प्रसंग जस्तो म यसमा धेरै व्याख्या गर्न चाहन्न, यो स्वयं सामान्य पूर्व राष्ट्रपतिज्यूको चाहनाका आधारबाट उहाँले, म एउटा राजनीतिक हिजो पृष्ठभूमिबाट आएको मानिस हुँ, म अब राजनीतिक कर्ममा जोडिन्छु म त्यही त्यस मार्फत सामाजिक राष्ट्रिय सेवामा म लाग्छु म पार्टीकै झण्डा मार्फत छाता ओढेर अगाडि बढ्छु भन्ने उहाँको एउटा चाहना भइसकेपछि एउटा प्रक्रियाभित्र बसेर उहाँ पूर्व राष्ट्रपति भइसक्नुभयो उहाँको चाहना पार्टीको आन्दोलन मार्फत जोडिएर समाजको म सेवा गर्छु भन्ने छ भने उहाँलाई राखिने पद भनेको त महाधिवेशनले अध्यक्ष समान सदस्य अध्यक्षज्यूलाई बनाइसक्नु भएको छ अब उहाँलाई भनेको त एउटा उच्च तहको सम्मानित नेताका रूपमा वरिष्ठ नेताका रूपमा नै स्वीकार गर्ने कुरा होला त्यसकारण यो समग्र सबै सिङ्गो केन्द्रीय कमिटिको बैठक हो अब एउटा साझा अब उहाँप्रतिको एउटा सम्मान पनि हो उहाँको चाहना चाहिँ एउटा पार्टीको कम्युनिस्ट चाहिँ आन्दोलन कम्युनिस्ट पार्टीको चाहिँ नेकपा एमालेको ब्यानर मार्फत नै म काम गर्न चाहन्छु भन्ने उहाँको त्यो निरन्तरताको जे चाहना भयो त्यो प्रति पार्टीले त उच्च सम्मान गर्छ त्यही गरेको कुरा हो हजुर
0: होइन त्यो ठिक छ अब तपाईँहरूले चाहिँ पार्टीमा विद्यादेवी भण्डारीभित्र आउनुहोस् वा अर्कोलाई ल्याउनुहोस् अर्कोलाई ल्याउनुहोस् एउटा पाटो होला तर एमाले आज चाहिँ जुन किसिमको चाहिँ होइन सरकारको प्रश्नहरू उठाउन सक्नुपर्ने हो जनताको पक्षमा प्रश्नहरू उठाउन सक्नुपर्ने हो सरकारले खबरदारी गर्न सक्नुपर्ने हो महँगीका विषयमा बोल्न सक्नुपर्ने हो समग्र देशको अब दशैं आउँदैछ हेर्नुहोस् ग्यास छैन चुलो छैन निभेको छ होइन मान्छेहरू प्रताडित छन् नाकाहरू अझै पनि राम्रोसँग खुल्न सकिरहेको छैन यी सबै कुराहरूलाई चाहिँ जनताको पार्टी हो नि त नेकपा एमाले तर तपाईँहरूले त्यो प्रतिनिधित्व गर्न सक्नु भएन नि त अहिले कमजोर भयो क्या पार्टीभित्रको मतभेदले
1: हामीले पार्टीभित्र तपाईँले ठिकै भन्नुभयो पार्टीभित्र अन्तर्विरोध मतभेदहरू चुलिँदाखेरि यस्ता कयौं मुद्दाहरू उठाउने कुरामा चुक्दछन् भन्ने तपाईँले जे आशय राख्नुभयो म एकदम हार्दिक धन्यवाद दिन चाहन्छु सत्य कुरा हो तर त्यो कुरालाई हामीले यो केन्द्रीय कमिटिको बैठकबाट पीठ मार्यौं यति मात्रै होइन जस्तो सुकै अप्ठ्यारो होस् अन्तर्विरोध होस् नेता नेतृत्वहरूलाई जसै गरी फसाउनका लागि एकदम गैर कानूनी ढंगबाट पूर्वाग्रह र प्रतिशोधका साथ जेल चाहिँ हालिएको अवस्थामा किन्न होस् हामीले नेकपा एमाले मुलुकको राष्ट्रियता स्वाधीनता स्वाभिमान र जनजीविकाका मुद्दाहरूमा हामीले कहिले पनि हामी दोस्रो हुने गरी हामीले चाहिँ नबोलेको अवस्था होइन हामी लगातार खबरदारी गरिरहेका छौँ बोलिरहेका छौँ तपाईँलाई म यति भन्छु आज नेपालको समकालीन राजनीतिक दलहरू भित्र कोही दलमाथि तीव्र आक्रमण छ कुनै दलका नेता वा कार्यकर्ता वा शिवचिन्तकमाथि तीव्र प्रश्नहरू छन् वा चाहिँ आलोचना कसैले गर्छन् गरिराखेका छन् भने त्यो एमालेमाथि गरिराखेका छन् कारण एउटै उसले देशको मुद्दा बोलेको छ जनजीविकाको मुद्दा बोलेको छ सरकारको नाजायज गलत चाहिँ विधि विपरीतका कानून विपरीतका संविधान विपरीतका क्रियाकलाप र हरकतहरूको प्रश्न उठाइरहेको छ आलोचना गरिरहेको छ त्यसको विपक्षमा चाहिँ हामीले चाहिँ एक प्रकारले भन्यो भने खबरदारी गरिरहेका छौँ हो यस कारणले गर्दाखेरि हामी माथि अहिले पनि आक्रमण छ त्यसको त्यसो हुँदाखेरि म के प्रश्न शब्दमा भन्न चाहन्छु भने हामी जनजीविकाका मुद्दा छोड्दैनौँ मुलुकको स्वाधीनता राष्ट्रियताका मुद्दाहरू कहिले पनि छोड्दैनौँ हामी कुन आसनमा हुन्छ छोड्दियौ संविधानवादका सिद्धान्तहरूलाई कुल चिने भत्काउने कुरालाई हामी किमार्थ स्वीकार गर्न सक्दैनौ गैर कानून र विधिभन्दा बाहिरका क्रियाकलाप हामी स्वीकार गर्न सक्दैनौ यी सबै कुरा अहिलेको सरकारले गरिरहेको छ तपाईँले देखिरहनु भएको छ नि एमाले किन उठाएको छैन किन बोलेको छैन आज हरेक मान्छे अहिलेको सरकारको
0: त हाई छ नि त अहिले संयुक्त राष्ट्रमा हेर्नुहोस् त बालिनजीको चाहिँ के अरे त्यो स्पिच त ट्रेन्डिङमा आयो नि त अहिले होइन
1: अब हेर्नुहोस् उहाँहरूले अब यसैलाई मापन गरेर हिँड्नुहुन्छ उहाँहरूले उहाँहरू अब एउटा डिजिटल प्लेटफर्मलाई जुन ढङ्गले उहाँहरूले सदुपयोग गरेर आफूलाई एउटा ब्रान्डिङ गर्न खोजिरहनु भएको छ व्यक्तिलाई उहाँको व्यक्तिको विषयलाई म बिल्कुल म यसमा म धेरै मेरो रुचि छैन यसमा तर म के चाहिँ भन्न चाहन्छु भने सामान्य प्रधानमन्त्रीज्यू देशको नेतृत्व गरेर संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा जानुभयो विश्वका 193 राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घका मेम्बर कन्ट्रीहरू त्यहाँ आउनुभएको छ त्यसमध्ये 113 हामीले याद गर्नु पर्यो 113 राष्ट्र प्रमुख र सरकार प्रमुखहरू त्यो महासभामा हुनुहुन्छ 193 राष्ट्रको सहभागिताभित्र 113 राष्ट्र प्रमुख र सरकार प्रमुख त्यहाँ भएको मञ्चबाट उहाँले देशको प्रधानमन्त्री त्यहाँ पुग्दै जाँदा उहाँले जे व्यक्त गर्नुभयो विषयहरू त्यो प्रति मेरो कुनै फरक मत छैन तर त्यसलाई अझ उहाँले अझ राम्रो फिनिसिङ गर्न पर्थ्यो त्यहाँ राख्न पनि धेरै कुरा थियो कम्तीमा पनि उहाँले नेपालको लगानीलाई नेपालको चाहिँ एउटा विकासको साझेदारीलाई अगाडि बढाउनका लागि त्यो अन्तर्राष्ट्रिय फोरमहरूलाई प्रयोग गर्न त्यसलाई सदुपयोग गर्न उपयोग गर्न सक्नु पर्थ्यो उहाँले सक्नु भएन हतार हतार त्यहाँ अर्थात् त्यहाँ पुग्नुभयो र उहाँ फर्किनै हाल्नुभयो र उहाँले यति महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलाई उपयोग गर्न एक दिन दुई दिन लम्ब्याएर कयौं राष्ट्रका आफूले बोलेका कुराहरूलाई सार्थक परिणाममा रूपान्तरण गर्नका लागि पनि उहाँले कयौं ठूला राष्ट्रहरूसँग उहाँले भेटको त्यो सम्मानको प्रयत्न गर्नुपर्थ्यो, उच्च स्तरीय कुटनैतिक त्यो पहलहरू त्यहाँ बसेर गर्नुपर्थ्यो. उहाँले त सायद एन्टोनियो गुटेरेसलाई भेट्नुभयो, अस्ट्रेलियाका प्रधानमन्त्रीसँग साधारण भेटघाट गर्दा उहाँ फर्किनुभयो, अब नेपालमा आएर या गुफामा आएर लुकिसक्नुभयो. यो कुरा भन्दा उहाँले त बोलेका विषयलाई अझ यसलाई मैले अहिले पनि भने त्यसलाई त्यो सफलतामा रूपान्तरण गर्न त्यो फोरमलाई उपयोग गर्न सक्नु पर्थ्यो, त्यो कम भयो. नेपाल अब राजनीतिक स्थिरतातर्फ जाँदैछ, नेपालमा चाहिँ हामीले यसरी दुई तिहाईको चाहिँ सरकार बनाएर यो एउटा चाहिँ सकारात्मक ढङ्गबाट काम गर्न चाहिरहेका छौँ. आउनुहोस् देशमा लगानी गर्नुहोस्, देशमा त्यो लगानीको बाटोमा हामी दिन्छौँ भने विश्वका ठुला व्यापारी व्यवसायहरूलाई आकर्षित गर्ने गरी उहाँले त्यो त्यो उपयोग गर्न पर्थ्यो. त्यो पनि त्यो हामीले त्यो महसुस त्यो अपेक्षा थियो, त्यो त्यो उहाँले गर्नपर्ने सक्ने कामहरू थियो, किनभने उहाँ त एउटा स्ट्रङ मेजोरिटीको गभर्मेन्ट त्यसको नेतृत्वको रूपमा जानुभएको थियो. कुनै कोलिसन गभर्मेन्टको उहाँ पुग्दाखेरि पुगेर फर्किँदाखेरि सरकार ढल्छ कि रहन्छ भने चिन्ता गरेर जानुपर्ने प्रधानमन्त्री हुनुहुन्थेन. यो महत्वपूर्ण एउटा ताकतलाई पनि उहाँले सदुपयोग गर्न सक्नु भएन भन्ने लाग्छ. मलाई उहाँले जे विषय राख्नुभयो जलवायु न्यायका सन्दर्भमा त्यहाँका कन्टेन्ट जे उठाउनु भयो त्यसमा हाम्रो कुनै आपत्ति छैन, तर साधारण लोकल इस्युहरू मलका तेलका यी लोकल इस्युहरूमा भन्दा उहाँले राष्ट्र हितको प्रवर्धन गर्ने कुराको एजेन्डालाई अलि सफल बनाउने गरी नै उहाँले आफूलाई उभ्याउनु पर्थ्यो र बोलेका कुराहरूलाई सार्थक रूप चाहिँ एउटा सकारात्मक परिणाम पुर्याउन अलि त्यो त्यो फोरमको उपयोग गर्न पर्थ्यो, सफल भएन भन्ने लाग्छ मलाई.
0: हस् हस् वर्तौलाजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: हस् थ्याङ्क यू सो मच.
0: उहाँ नेकपा एमालेका नेता मनो महेश वर्तौला आदरणीय श्रोता, नेपाली
2: मात्रै होइन कि जोसुकै पनि नेपाली नागरिकहरूलाई सरकारले कुनै कसुरका विषयमा अनुसन्धान गर्न सक्छ पाउँछ, तर कानूनले त्यसको निश्चित प्रक्रिया तोकेको हुन्छ, समय तोकेको हुन्छ. मध्यरातमा पक्राउ गरिएको भन्ने समाचारहरू आए, त्यो समाचारलाई पुष्टि गर्ने कुराहरू सर्वोच्च अदालत फुल कोर्टले गरेको जारी गरेको विज्ञप्तिले पनि दिएको छ. त्यस अर्थमा मैले तपाईँलाई अब व्याख्या गर्नु पर्ला वा नपर्ला तपाईँको प्रश्नमा निहित हुन्छ. यो सरकारले मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको कार्य र त्यस पछाडि भएका अरू कार्यहरू
0: सरकारबाट
2: पनि गल्ती भएको देखिएको छ र अरू कार्यहरू जस्तै अहिलेसम्म चोलेन्द्र शमशेर जबराले त्यस विषयमा सार्वजनिक रूपमा मलाई यस्तो भएको हो भनेर किन बोल्नुहुन्न, त्यहाँ पनि कमजोरी छ मैले देखेको है.
0: भनेपछि चोलेन्द्र शमशेर जबरा त डराउनु भयो होला नि त.
2: अब ठिक छ, डराउनु भयो होला, डराए पनि त मलाई यसरी डरमर्दो अवस्थामा पुर्यायो त भन्नु पर्यो नि त. जनताले रक्षा गर्छ नि, होइन र रक्षा गर्नुपर्ने लायकको मान्छेहरू हो भने त्यो कुरा हो. अनि अदालत र कानूनले पनि रक्षा गर्ला नि, अनि विज्ञप्ति पनि देखियो सर्वोच्च अदालतको एउटा यो कर्मचारीबाट यो जारी गरिएको छ. अर्जुन प्रसाद कोइरालाज्यूबाट यो सहर रजिस्ट्रारबाट यो विज्ञप्ति जारी गरिएको छ. अब यो विज्ञप्ति पनि अनौठाको छ फेरि
0: किन,
2: अब यसले यहाँनिर यस्तो गल्ती गर्यो सरकारले वा पुलिस प्रशासनले किटेर भन्दैन, होइन किटेर पनि भनेको छैन. तर एउटा कुरा उसले के स्वीकार गरेको छ अदालतले भने त्यो विज्ञप्तिलाई हेर्दाखेरि सुतिरहेको बेलामा असोज 10 गते मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई उठाएर लगिएको 10 घण्टासम्म टेकुमा लगेर राखिएको र परिवारको जिम्मा लगाएर छोडिएको भन्छ. त्यसप्रति पूर्ण इजलास बैठकको गम्भीर ध्यानाकर्षण भएको भन्छ पहिलो प्रकरणमा. त्यो भनाइले के कुरा देखाउँछ भने अदालतलाई भलिभाँति थाहा भयो कि पूर्व प्रधान न्यायाधीशलाई गैर कानूनी तरिकाले मध्यरातको समयमा प्रहरीले पक्राउ गरेर लगेको हो र छोडेको पनि हो र यस्तो घटनाप्रति हामी गम्भीर आपत्ति देखाउँछौ भनेर कानूनका कानूनी शासन सुशासनका धेरै कुराहरू त्यहाँ गरिएको छ र पनि त्यो विज्ञप्ति आफैमा प्रष्ट छैन र हामीले के पनि भनेको छ भने यसमा हामी प्रतिबद्ध छौं यस्तो किसिमको काम कुराहरू गर्न दिनु हुँदैन भन्ने कुराहरूमा प्रतिबद्धता व्यक्त गर्छौं भनेको छ. त्यो प्रतिबद्धता किन चाहिएको हो र अदालतको अदालतको त एक्सन चाहिएको होला नि. यदि चोलेन्द्र शमशेरजीलाई त्यसरी समातिएको अवस्था हुन्थ्यो भने अदालतको विज्ञप्तिको पहिलो प्रकरणले आफैले पुष्टि गरेको छ कि समातिएको हो, हाम्रो ध्यानाकर्षण भएको छ र यस्तो किसिमको गैरकानूनी काम कुराहरूप्रति हामी दृढ छौं। त्यो लोकतान्त्रिक शासन प्रणालीप्रति के भनिएको छ त्यहाँ, यहाँ त दृढता देखाउनु पर्ने के हो भने यो चोलेन्द्र शमशेरलाई समातिएको कुरो गैरकानूनी छ भनेदेखि त तुरन्तै कारवाही गर्न सक्थ्यो नि पूर्ण बैठकले, त्यो गर्न सक्छ। त्यसको लागि कुनै रिट निवेदक याचकहरू अदालतमै जानुपर्ने भन्ने होइन, हामीले संविधानको धारा 133(2) हेर्दाखेरि त्यो पर्दैन, आवश्यक छैन।
0: अहिलेका प्रधान न्यायाधीशको भूमिकामाथि पनि प्रश्न उठाइएको छ, होइन, न्यायाधीशहरूले प्रश्न उठाएका छन् डाक्टर मनोज कुमार शर्मामाथि पनि प्रश्न उठाउनु भएको छ क्या न्यायाधीशहरूले, भोलि अब यो अवस्थामा चाहिँ हामीलाई पनि फेरि चिल्ले चल्ला टिपे जस्तो गर्न सक्छ भन्ने डर त छ नि त न्यायाधीशहरूलाई पनि।
2: यस्तो होला, डरको कुरामा म बिस्तारै आउँला र अहिले अहिले भर्खरै तपाईँले सम्माननीय प्रधान न्यायाधीशज्यूलाई पनि प्रश्न उठाइयो बैठकमा भन्ने कुराको हकमा, त्यो बैठक बैठकका लागि मात्रै कर्मकाण्डी बैठक हो वा हामीले विरोध गरेका छौँ है, हामी कानुनका शासन सुशासनको हिमायती हौ भन्नेसम्म कुरा हो कि हामीले एक्सन लिनुपर्ने भन्ने कुरा पो भएको हो कि, त्यो त मलाई थाहा भएन। तर म विज्ञप्तिलाई आधारित भएर हेर्दाखेरि त्यो विज्ञप्ति आफैमा कस्तो कस्तो कुखुरा हो कि हाँस हो देखिनुपर्ने, यो छुट्टिनुपर्ने अवस्थाको छैन, छुट्टिन सकेको अवस्था छैन। मैले भन्दैछु तपाईँलाई, यो मुलुकेन फौजदारी संहिताको दफा 900 यसको व्यवस्था छ के, पक्राउ पुर्जी नदिइकन समातिएको मान्छे कसरी समात्ने हो त्यो त्यसको व्यवस्था छ, होइन, उनलाई समातिएको कुरामा विवादै छैन, कुनै कसुर गर्दा गर्दैको अवस्थामा जुनसुकै अवस्थामा जसलाई पनि समात्न सक्छ सरकारले प्रहरीले, तर त्यसो भएको होइन भने फेरि उसलाई किन छोडियो समातेर लगिसके पछाडि, के कसुर गरे त चोलेन्द्र शमशेरसँग बहादुर राल, त्यो देखाउनु पर्यो नि। अब छोडिसकेको अवस्थामा यसरी समातिसके पछाडि पक्राउ पुर्जी पनि नदिइकन समातिसके,
0: तपाईँलाई त अब मध्यरातमा समातिसके पछाडि ठिकै गरे यो मान्छेलाई भन्ने लाग्यो होला नि त, होइन,
2: कसलाई
0: तपाईँलाई
2: यस्तो हो, मैले व्यक्तिगत रूपमा चोलेन्द्र शमशेर राणा कस्ता व्यक्ति हुन् वा के हुन् त्यो भनिराख्नु पर्दैन, यो जगजाहेर ठिकै गर्यो भनेर कानून ठिक भयो कि भएन हामीले हेर्ने त्यो, बुढी मरी भन्दा पनि काल पल्किएको पाप पल्किएको अवस्था हो वा होइन त्यसलाई हेर्नुपर्ने हो कानूनले। मैले के भन्दैछु भने पक्राउ गर्न मिल्छ कसैलाई पनि, मध्यरातमा पनि पक्राउ गर्न मिल्छ
0: है,
2: त्यो दफा यो फौजदारी संहिताको दफा 900 उपदफा 6 व्यवस्था गरेको छ, पुर्जी नदिकन पनि कुनसुकै बेला पनि पक्राउ गर्न सकिन्छ, प्रमाण लोप हुने अपराध भइहाल्ने वा अपराधी भाग्ने त्यस्तो भयो भने, त्यो क्याटेगोरीको काम गरेका थियो चोलेन्द्र शमशेरले भन्नु पर्यो पक्राउ गर्ने अधिकारीहरूले, होइन, अनि फेरि 900 व्याख्यालाई हेर्ने हो, 902 व्यवस्थालाई हेर्ने हो भने अब त्यो व्यवस्था छैन यो, अनि फौजदारी कार्यविधि संहिताको दफा 9 के भन्छ स्पष्ट रूपमा भने, स्पष्ट रूपमा कि पक्राउ पुर्जी नदिइकन समाउन पाइँदैन, पक्राउ पुर्जी दिएर समाउने हो भनेदेखि के कस्तो किसिमको कसुर उसले गरिराखेको छ त्यो अवस्थामा समाइएकै हो भने पनि पक्राउ पुर्जी दिनु पर्यो। अघि मैले भने यो फौजदारी कार्यविधि संहिता भनेको छु, त्यो होइन, वास्तवमा फौजदारी कार्यविधि संहिता हो, त्यसको उपदफा 6 जसले व्यवस्था गरेको छ कि कानूनले पुर्जी नदिएर पनि समाउन सकिन्छ भने, यो कुनै पनि व्यवस्था अन्तर्गत समातिएको हो भनेर समाउने अधिकारीहरूले भन्न नसकेको अवस्थामा वास्तवमा बलपूर्वक रातिको समयमा समातिएको कुराले चोलेन्द्र शमशेरको ठाउँमा कुनै रामबहादुर श्यामबहादुर समातिएको हो भने पनि त्यो गैर कानुनी हो, त्यो सरकारले त्यो गर्न मिल्थेन।
0: वरिष्ठ अधिवक्ताज्यू, एउटा कुरा के छ भने नि, तपाईँलाई कानूनको बारेमा राम्रोसँग ज्ञान छ, होइन, न्यायालयभित्रका गतिविधिहरू सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, आखिर चोलेन्द्रलाई किन समातियो, होइन, र त्यसपछि किन छोडियो भन्ने प्रश्न जब आइरहेछ, तपाईँलाई त धेरै अनुभव छ नि त, यो चाहिँ किन तर्साउन खोजे आयो त्यसो भए सरकारले कुनै व्यक्तिलाई
2: तर्साउन खोजेको पनि होला, वा सरकारले सरकार धेरै काम कुराहरूमा अलिकति परिपक्व एक्सनमा उत्रिन सकेको हामीले देखेका छैनौँ, कैयौं भ्रष्टाचारका मुद्दाहरू उजुरीहरू परेका छन्, हामीहरूले भिडियोहरू बनाएर पठाइदिएका छौँ, उहाँहरूले हेर्नुहुन्छ, कहीँ कुनै कारवाही गर्नुभएको छैन। अब चोलेन्द्र शमशेरलाई तर्साएको होला कि वा कुनै काम कुराको विषयमा समातिएको हो कि भनेर तपाईँले सोध्नु भएको हकमा कि पुलिसले नै समात्ने त भन्नु पर्यो नि त, यो अपराधमा यसरी समातिएको हो, यसलाई यो उजुरी परेको छ, वा हामीले यो अनुसन्धान गर्दैछौँ भन्नु पर्यो, होइन, यो विवाद आइसके पछाडि फेरि उसलाई एकाएक विवाह बिहानको समयमा किन छोडिएको छ, यो किन डराएको सरकार? जसले गर्दा शमशेर पक्राउ पर्ने कसुर गरेको मान्छे हो भने मलाई यो शीर्षकमा हामीले अनुसन्धान गरेका छौँ भनेर राख्नै पाउँछ त, म्याप थपेर राखे भइहाल्यो नि, के फरक पर्छ? प्रधान न्यायाधीश भइसकेको मान्छेलाई समाउनै नमिल्ने भन्ने होइन, तर सरकारले यो यसमा किन चुकेको छ, किन सकेन, यो किन डराइराखेको छ, त्यो मैले बुझिनँ। यो डराएको हो भनेदेखि त फेरि कानुनको रिच पुर्याएर पक्राउ गरेदेखि त भइहाल्थ्यो नि त, कानुनको रिच चाहिँ नपुगेकै हो, पुगेको छैन। यो जबरजस्ती पक्राउ गरिएको छ, जबरजस्ती पक्राउ गरिन मिल्छ, मध्यरातमा पनि मैले कानुनै व्याख्या गरेर भने त्यो कानुन अनुसार हामीले गरेको भनेर सरकारले भन्न सक्नु पर्थ्यो, त्यो भन्न सकेको अवस्था रहेन। अब यो अवस्थामा तपाईँले पूर्ण बैठकको जुन कुरा उठाउनु भएको छ नि, मैले अघि भनि नै सकेँ, अदालतले पूर्ण बैठकले यो विज्ञप्ति जारी गरिसके पछाडि त विज्ञप्ति जारी गर्नुपर्ने अवस्थाको महसुस पूर्ण बैठकलाई भएको हो भनेदेखि त अवैधानिक काम कुराहरू गरेको ओहो हाम्रो लिगल फ्राटर्निटीको मान्छे पूर्व प्रधान न्यायाधीशलाई वा कानूनसँग सम्बन्धित यो विधाको सम्बद्ध जो पनि मान्छेलाई समातेको मिलेन है भनेर त्यो स्वस्फूर्त रूपमा कारवाही नै गर्न सक्छ अदालतले, कुनै एउटा टिपोट उठाएर यस्तो गर्न मिल्दैन भनेर तत्कालै आदेश जारी गर्न सक्छ। तर यस्तो किन गरेन? त्यो नगरिसके पछाडि फेरि उसले के भन्छ भने हामी दृढ छौँ, प्रतिबद्ध छौँ, एक्सन गर्ने हो नि, के एक्सन गरे? अझै तपाईँलाई एउटा कुरा भनौँ, फुल कोर्ट बस्दाखेरि त्यसको यो सर्वोच्च अदालत नियमावली 2074 नियम 109 सम्बन्धित छ यो बैठक, र 109(2) के भन्छ भने 109 कस्तो कस्तो फुल कोर्टले के निर्णय गर्छ, के विषयमा फुल कोर्ट बस्छ भन्ने कुरा स्पेसल्ली त्यसलाई व्याख्या गरेका छ। अनि 109(2) त्यो फुल कोर्ट पूरा हुनको लागि मुख्य रजिस्ट्रार सदस्य सचिवको रूपमा काम गर्नेछ भनेर, अब यहाँ मलाई लाग्छ यो एउटा पत्रिका अनलाइन खबर .com ले कृष्ण गेवाली जस्तो लाग्छ मलाई, उहाँले लेखेको खबर त कस्तो छ भने कृष्ण गेवालीजी नै उहीँ त्यो फुलकोटमै बसेर त्यसको के अरे सार रिपोर्ट गर्नु भएको जस्तो प्रतिवेदन बनाएको जस्तो बुझिन्छ। यहाँ उहाँको लेखाइ अनुसार रजिस्ट्रारलाई पनि त्यहाँभित्र राखिएन, पुनः के अरे मुख्य रजिस्ट्रारलाई पनि राखिएन, उहाँहरूलाई बाहिर पठाइयो। बाहिर पठाइयो भन्ने बित्तिकै यो 109 बमोजिमको रिट पुग्दैन, यो फुलकोट आफैमा अवैधानिक देखिन्छ। त्यसकारण मैले अघि भन्न खोजेको, सरकारले मध्यरातमा समाउने, मैले यो कानूनको बलमा समातेको भन्न पनि नसक्ने, अनि फेरि निकालिसके पछाडि ए तिमीले समातेको मिलेन भनेर फुलकोट बस्दाखेरि सर्वोच्च अदालतका प्रधान न्यायाधीश समेतको फुलकोट 16 बसेका छ, एकजना न्यायाधीश बाहिर हुनुहुन्छ, उहाँको विषयमा पनि धेरै किसिमको खबरहरू निस्किया छ, उहाँहरूले पूर्ण बैठक बस्दाखेरि पुर्याउनु पर्ने रिट पनि नपुर्याउनु पर्ने फुलकोट हो नि, FULCOURT, फुलकोट त्यो FULL को ठाउँमा अर्कै स्पेलिङ भएको फुल राख्नुपर्ने जस्तो देखियो,
0: फुलकोट चाहिँ कुलकोट बन्यो होइन,
2: खै त्यस्तो देखियो उहाँहरूको कार्यवाहीले, मैले त्यो भन्न चाहदिनँ तर उहाँहरूको गराई त्यस्तो देखियो, त्यस्तो गर्न मिल्दैन। अब उहाँहरूको फुलकोटको रिटै पुगेन अनि के का लागि? फेरि उहाँहरू हामी प्रतिबद्ध छौँ भन्नुभएको छ, उहाँहरूले त एक्सन गर्नु पर्थ्यो नि त, पुलिसले वा सरकारले बदमासी गरेको हो भने सरकारलाई किन केही पनि गर्न नसक्ने, कुनै एउटा आदेशहरू निर्देशनहरू जारी गर्न सक्दैन, यसो गरेको ठिक भएको छैन भनेर केही पनि गरिएन नि। अब हेर्दाखेरि हामी सशंकित भएका पनि छौँ, डराएका जस्तो पनि छौँ भनेर सँगै पनि बस्ने, सँगै बस्ने काम कुराहरू त्यसको प्रक्रिया अवैधानिक रूपमा गर्ने, यो त गजबको काम भएको छ। त्यसकारण जहाँसम्म तपाईँले अघि प्रश्न उठाउनुभयो नि न्यायाधीशहरू हामीले पनि समाज छ कि सशंकित हुन्छ कि भनेर, हो त्यो अवस्थामा सरकारले न्यायाधीशहरूलाई पुर्याउनु त हुँदैन नै, अदालत स्वतन्त्र सक्षम निर्भीक रहनु पर्दछ। तर सोलेन्द्र शमशेरजीलाई कुन शीर्षकमा सरकारले पक्राउ गरेर अनुसन्धान गर्न खोजिएको बिस्तारै थाहा लाग्ला वा फेरि पनि पक्राउ पर्ला, सरकारले गर्न सक्छ रिट पुर्याएर। तर प्रश्न के हो भने सबै न्यायाधीशहरूले त्रसित हुनुपर्ने काम उहाँहरूले गर्नुभएको छ भने त्रसित हुनुपर्ने कारण किन? तर मैले देखिराखेको छु अदालतका फैसलाहरूले राज्य दोहन भएको हुने खालका फैसलाहरू भएका छन्, त्यस्तो न्यायाधीशहरू तर्सिनुपर्छ। आजको सरकारले कार्यवाही गरेन भने पनि भोलि व्यवस्था परिवर्तन होला जे होला, भोलि त्यस्तो किसिमको कानून जन्माएर पनि भोलि अर्को व्यवस्था सञ्चालन गर्ने सरकारले त्यो कार्यवाहीहरू उठाउन सक्ने हालतमा धेरै आदेश फैसलाहरू हामीले देखेका छौँ, हामी उजुरी हालेका छौँ, हामीले अनुसन्धान पडताल गरिराखेकै छौँ। त्यो अवस्था हो अदालतको
0: यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
2: उहाँ
0: हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
3: कता हो साइला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
3: ल त पनि विदेश जानलाइस कि के हो
4: यहीँ भन्दा किन चाहेर हो है पासवर्ड
3: बटारिया कुरो नगर्नु होस्
4: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी आहा ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
6: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
7: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: बुढी हेर त लाउ
8: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
3: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
8: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98 18 32 74 73 98 61 75 49 88 98 61 75 49 88
9: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
10: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
9: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
10: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
9: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
11: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37
12: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
11: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
12: तपाईको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: सम्पर्क नम्बर 010-520-267 010-520-267।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
13: लस्स है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
12: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
11: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
12: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: सम्पर्क नम्बर 010-520-267 010-520-267।
14: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
15: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
14: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
15: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
14: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
15: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
14: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
16: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
17: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
18: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको? धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
17: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
18: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
17: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
18: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
17: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
18: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल। प्रोपाइटर किरण बिक, सम्पर्क 010-590-533 र मोबाइल नम्बर 98-60-24-85-49। साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।
14: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
14: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
14: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
9: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
19: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-18-57-37।
20: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
20: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
20: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
21: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
8: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
8: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 01520267। 01520267।

0: कता हो साइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
0: ल त पनि विदेश जानलाइस कि के हो
1: यहीँ भन्द किन जाएर है पासपोर्ट
0: बटारिया कुरो नगर्नु मस
1: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
0: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
2: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
1: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98147913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64
6: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि भोलिबाटै काममा जाने
6: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810
8: मैले गहना लिएर आएको
9: थिएँ त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आने गहना
8: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
9: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छेयो
10: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
8: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53
10: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849181537
3: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
4: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
8: कता होस् माइला यस्तो हतार हतारमा
9: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
8: ल त पनि विदेशलाई सिके हो
9: यहीँ भन्दा किन जाएर है पासपोर्ट
8: बटारिया कुरो नगर्न
9: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ लसुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
8: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
10: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
11: सुन्नुहोस् त रुस सबैभन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
12: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: छैन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्ट
13: चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: छैन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
1: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140-031-429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भो, किन एक्लै गनगन गरिरहे
7: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141-7522, 98160-2661 र 010-520-542।

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: महाचार महापहाड़
1: शाओमी व रेडमी को फोन किन्दा उपहारमै उपहार यो दशैं तिहारमा शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
0: शाओमी किन्दा उपहार एभ्रीडे
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बज्यो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाह संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाह खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कपिल वस्तुमा ट्रक र बस ठोकिँदा बस चालकको मृत्यु, 8 जना घाइते। बाघको आक्रमणबाट कैलालीमा 1 जनाको ज्यान गयो।
0: प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक। 3 जनालाई मन्त्री सरहको सुविधा, केहीले राज्यमन्त्री र उपसचिव सरहको पद।
1: संघीय संसदको वर्ष अधिवेशन अन्तर्गत दुवै सभाको अन्तिम बैठक आज, केही विधेयक पारित र केहीलाई समिति पठाउने कार्यसूची।
0: बाल्टिक क्षेत्रमा आक्रमण भए आफ्नो सबै हतियार प्रयोग गर्ने रूसको चेतावनी, परमाणु हतियार प्रयोगको चेतावनी नदिन नेटोको आग्रह।
1: र एक दिवसीय विश्वकप क्रिकेट 2027 खेल तालिका सार्वजनिक, 14 टोलीले प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। कपिल वस्तुको शिवराज नगरपालिका एक चोर खोलामा आज ट्रक र बस आपसमा ठोकिँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको D6K3333 नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश 03001K00999 नम्बरको बस एक आपसमा ठोकिँदा बसका चालक बाँकेको खजुरा गाउँपालिका 5 का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा सवार 11 जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको छ। मरङ कानेपोखरी गाउँपालिका 2 घर भएका ट्रक चालक रूपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यसैबीच बाघको आक्रमणबाट कैलालीमा 1 जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान करिब 5 बजे चौधरी सहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य 2 जनाले भने भागेर ज्यान जोगाएका थिए। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रधानमन्त्री विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहका 4 जना सल्लाहकार, 1 जना विज्ञ र 20 जना सक्रिय गरी 25 जनाको टीम रहेको छ। सचिवालयमा 3 जना पदाधिकारीलाई मन्त्री सरहको सुविधा तोकिएको छ। प्रधानमन्त्री शाहको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल रहनु भएको छ। अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा रहनु भएको छ। यसै गरी नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्य मन्त्री सरहको सुविधा पाउने गरी नियुक्ति दिइएको छ। त्यसबाहेक शाहको प्रमुख स्वकीय सचिवमा सुभाष शर्मा, स्वकीय सचिवमा नवीन भण्डारी, सहसचिवमा संजीव पाण्डे, स्वकीय सहसचिवमा प्रेस तथा सुशासन अनुशासन विज्ञ दीपा दाहाल, सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक तथा विश्व राई विज्ञ सामाजिक विकास रहेका छन्। उनीहरूले राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सरह सुविधा पाउने गरिएको छ। शाह गत चैत 13 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।
0: वर्षीय अधिवेशनको अन्तिम दिन आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछन्। बिहान 11 बजे शुरू भएको प्रतिनिधि सभा बैठकमा अहिले शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्। जारी प्रतिनिधि सभा बैठक र दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची छ। प्रतिनिधि सभा बैठकबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गर्ने कार्यसूची छ। अरू केही विधेयक दफावार छलफलका लागि समितिहरूमा पठाइनेछ। राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। चालू अधिवेशन गत वैशाख 28 गते शुरू भएको थियो।
1: कांग्रेसको संस्थापन इतर समूहको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज पनि जारी छ। हिजो हुन नसकेका वडाहरूमा आज पनि निर्वाचन समितिले अधिवेशन जारी रहेको जनाएको हो। पहिलो दिन 3191 वडामा अधिवेशन सम्पन्न भएको संस्थापन इतर समूहको केन्द्र निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जानकारी दिनुभयो। उहाँले बाँकी रहेका वडामा यही असोज 18 गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनु भएको छ। कांग्रेस संस्थापन इतर समूहको 15 महाधिवेशन आगामी मंगसिर 21-23 गतेसम्म हुने तय भएको छ। संस्थापन पक्षले यही 15 महाधिवेशनको काठमाण्डुमा उद्घाटन गर्दैछ। संस्थापन पक्षले क्षेत्रीय अधिवेशन गरिरहेको छ। केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको संस्थापन पक्षले तयारीबारे जानकारी दिन आज दिउँसो 2 बजे सानेपामा पत्रकार सम्मेलन गर्दैछ। दुवै पक्षले तल्लो तहदेखि अलग अलग अधिवेशनमा जुड्दा लामो विरासत बोकेको पार्टी नेपाली कांग्रेस फुटेको छ।
0: हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। हिल्सा ताक्लाकोट आवत जावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो। उहाँका अनुसार अलपत्र पर्नेमा नामखा गाउँपालिका 1, 2 र 3 का स्थानीय व्यापारीहरू हुन्। हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनिया पक्षले आवत जावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर 4 अर्थात असोज 18 गतेदेखि नाका खुल्ने बताइएको छ। हुम्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब 2 देखि 2.5 फिटसम्म हिउँ जमेको छ। स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सड़क सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्। यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुस्ताङमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो तथा काली गण्डकी र सहायका नदीको कटानका कारण अवरूद्ध सड़क सञ्चालनमा आएको छ। उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गत जिल्लाभित्रको सड़क खण्ड बिहिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। गत असोज 8-11 गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीको सीमासँग जोड़िएको थासाङ घरपझोङ बारागुङ मुक्ति क्षेत्र तथा लो घेकर र लुमान्थङ गाउँपालिका हुँदै समुद्री सतहदेखि 4650 मिटर उचाइमा रहेको कोरला नाकासम्मको सड़क अवरूद्ध भएको थियो। अहिले उक्त सड़कमा सवारी साधन आवाजात गर्न थालेको प्रमुख जिल्लाधिकारी अजिता शर्माले बताउनुभयो। उहाँका अनुसार बारागुङ मुक्ति क्षेत्र 3 चौलेको उकालोमा सवारी साधन आवाजातमा समस्या भएपछि सड़क मरमत गरिएको छ। चीनसँगको सीमामा रहेको कोरला नाका हुँदै नेचुङ स्थित भन्सार कार्यालयबाट छुटेका विद्युतीय सवारी साधन समेत सड़क मरमतपछि सञ्चालनमा आएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार. रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्र स्थित आफ्नो भूभाग कालिनिनग्राडमाथि आक्रमण भएमा परमाणु हतियारले प्रति आक्रमण गर्ने चेतावनी दिनुभएको छ. राष्ट्रपति पुटिनले कालिनिनग्राडमाथि आक्रमण भएको रूसलाई महसुस भएमा आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको हो. रूसले 2029 वा 2030सम्ममा युद्धका लागि तयारी गरिरहेको बताइरहेका पश्चिमा नेताहरूलाई यस्तो जवाफ दिइएको पुटिनको दावी छ. यसअघि रूसले नेटोलाई आफ्नो भूभागमा नाकाबन्दीको तयारी गरिरहेको आरोप पनि लगाएको थियो. कालिनिनग्राड लिथुआनिया र पोल्याण्डको बीचमा पर्ने भूभाग हो. पश्चिमा देशले कालिनिनग्राडलाई रूसका बाँकी भूभागबाट अलग गर्ने प्रयास गरेमा आफू आणविक हतियार समेत प्रयोग गर्न तयार रहेको रूसको चेतावनी छ. उता नेटोले भने आफू रक्षात्मक गठबन्धन भएको भन्दै आणविक धम्की नदिन आग्रह गरेको छ. पछिल्ला केही महिनामा पश्चिमा सहयोगी मुलुकहरूले हाइब्रिड युद्धसँग सम्बन्धित घटनामा वृद्धि भएको र त्यसमा रूसको हात रहेको दावी गर्दै आएका छन्. विशेष गरी पोल्याण्ड र बाल्टिक मुलुकहरूमा यस्ता घटना बढ़ेका छन्. गत साता मात्रै पोल्याण्डले रूसको एउटा हेलिकप्टर कालिनिनग्राडसँग जोड़िएको आफ्नो भूभागमा प्रवेश गरेको जनाएको थियो. त्यस्तै लिथुआनियाले पनि आफ्ना नागरिकहरूले रूसका कारण निरन्तर खतरा महसुस गरिरहेको बताएको थियो.
1: र अब खेल समाचार. अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 हुने एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ. दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप 2027 अक्टोबर 2 देखि नोभेम्बर 21 सम्म चल्नेछ. नामिबियाको राजधानी विन्डहोकमा शुरू हुने विश्वकपमा यसपटक 14 टोलीले 12 मैदानमा कुल 57 खेल खेल्नेछन्. यसपटक विश्वकपको ढाँचामा ठूलो परिवर्तन गरिएको छ. सन् 2023 विश्वकपमा 10 टोली सहभागी भएका थिए भने 27 टोलीको संख्या बढ़ाएर 14 पुर्याइएको छ. सेमी फाइनल र फाइनल अघि प्रतियोगितालाई प्रारम्भिक श्रृंखला, समूह चरण र सुपर सेभेन गरी 3 चरणमा विभाजन गरिएको छ. विश्वकपको शुरूआत सबैभन्दा कम वरियतामा रहेका 3 टोली बीच हुने प्रारम्भिक श्रृंखला बाट हुनेछ. 3 टोलीले एकअर्कासँग एक एक खेल खेल्नेछन्. यस चरणको विजेता टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ. बाँकी 2 टोलीको विश्वकप यात्रा त्यही समाप्त हुनेछ. यसरी 14 टोली सहभागी हुने भए पनि मुख्य समूह चरणमा 12 टोली मात्रै पुग्नेछन्. त्यस बाहेक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले पनि मुख्य प्रतियोगिताको लागि स्थान पक्का गरिसकेका छन्. अब बाँकी 4 स्थान अर्को वर्षको शुरूआतमा हुने विश्वकप क्वालिफायर प्रतियोगिताबाट तय हुनेछन्. 2 पटकको विश्व च्याम्पियन वेस्ट इण्डिजले पनि उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: कपिलवस्तुमा ट्रक र बस ठोकिँदा बस चालकको मृत्यु, 8 घाइते. बाघको आक्रमणबाट कैलालीमा 1 ज्यान गयो.
0: प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सहयोगीको विवरण सार्वजनिक. 3 मन्त्री सरहको सुविधा, केही राज्यमन्त्री र उपसचिव सरहको पद.
1: संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाको अन्तिम बैठक आज केही विधेयक पारित र केहीलाई समिति पठाउने कार्यसूची.
0: बाल्टिक क्षेत्रमा आक्रमण भए आफ्ना सबै हतियार प्रयोग गर्ने रूसको चेतावनी. परमाणु हतियार प्रयोगको चेतावनी नदिन नेटोको आग्रह.
1: र एक दिवसीय विश्वकप क्रिकेट 2027 खेल तालिका सार्वजनिक, 14 टोलीले प्रतिस्पर्धा गर्ने.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र विदा हुन्छौ. नमस्कार.
6: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो. सम्पर्क नम्बर 9849518537.
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी.
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त.
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त.
8: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि.
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीद आई ओम चंकेश्वर इंटरप्राइजेस
10: धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 010-520-470
9: 9855-87882 गोल्छे बजार को लगी 010-4031-16 र 920 बजार को लगी 9851-2049-90 ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
11: पावरवाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
12: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
12: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
11: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
12: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल तपाईँ विदेश जानलाई के हो?
5: यहाँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्न म
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: दसैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267, 01052267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
4: ल। तपाईँ विदेश जानलाइस कि के हो?
5: यहीँ भन्द किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु मस।
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: ए आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97।
6: यही महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।

0: यो चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656, अनि 9828059215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि मा आफैलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
6: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
6: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5751-66।
7: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active, ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
8: Xiaomi kinda upahar everyday. Thailand holiday.
9: Radio Bihani 97.6 MHz.

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
5: ल, त पनि विदेश जानलाइस कि के हो?
7: यही भन्दा किन जाएर हो ए पासवर्ड
5: बटारिया कुरो नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98147913।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: होइन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98151088 र 98088878।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा, हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल, त पनि विदेश जानलाई कि के हो?
8: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
5: ल। तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भन्द किन जाएर है पासपोर्ट
5: बटारिया कुरा नगर्नु होस्
6: होइन। तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन। संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे परराष्ट्र मन्त्रीद्वारा सदनलाई जानकारी। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित। सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी। राजनैतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कार्यवाही गर्न निर्देशन। काठमाडौँमा प्रहरीको स्वीप अपरेशन, एकै रात 250 जना पक्राउ। बाढ़ीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानीको समस्या। करिब 4,500 उपभोक्ता प्रभावित। बाढ़ीले थलिएको इवा खोला 4 महिनादेखि पुननिर्माणको पर्खाईमा। इरान विरूद्धको युद्धमा अमेरिकाद्वारा क्षेप्यास्त्र उत्पादन बढ़ाउन सम्झौता। क्यालिनिन ग्राडमाथि हमला भए रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा परमाणु हतियार प्रयोग गर्ने चेतावनी। र विश्वकप क्रिकेट लीग 2 सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा। मेस्सीद्वारा स्पेनिश क्लब एल्डेन्से खरिद प्रक्रिया पूरा।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन सम्बन्धी खबरबाट। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिनको दायरामा आएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको संयोजकत्वमा 9 सदस्यीय छानबिन उपसमिति गठन गरेको हो। गत निर्वाचनका बेला प्रहरीको पोसाक शीर्षकमा मात्रै करिब 1 अर्ब रूपियाँ निकास भएको थियो, तर 1.5 महिनाका लागि नियुक्त प्रहरीलाई कमसल सामग्री दिएको भन्दै शुरूदेखि नै प्रश्न उठ्दै आएको थियो। सांसद खगेन्द्र सुनारले लगातार प्रश्न उठाएपछि तातेको यो मुद्दामा अब उपसमितिले 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। संयुक्त राष्ट्र संघको 81 औं महासभामा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई विस्तृत जानकारी गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहले महासभामा उठाउनुभएका मुख्य मुद्दाहरू प्रष्ट पार्नुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले हालै भुटेको सीमा आएको विनाशकारी बाढ़ीलाई विश्वव्यापी जलवायु संकटको गम्भीर प्रभाव र चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको थियो। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको 6 महिनामा फाँसीवादी प्रवृत्ति देखिएको भन्दै आलोचना गर्नुभएको छ। बैठकमा बोल्दै नेता थापाले वर्तमान सरकारको 6 महिना पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भई पूर्व प्रधान न्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गर्नुभयो। त्यस्तै रासोपा सांसद आशिका तामाङले जनावरहरूका लागि दशैं दशा बनेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले मान्छेले हर्षोल्लासका साथ दशैं मनाउँदै गर्दा निर्दोष खसी बोका र रागाका लागि भने दशैं पीड़ादायी बन्ने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081लाई सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ। विद्यालयका शिक्षकहरू दलका चुनावी सभा र राजनैतिक कार्यक्रमहरूमा खुलेआम सक्रिय हुन थालेपछि सरकारले कड़ा कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्न देशभरका 77 वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईहरूलाई कड़ा निर्देशन जारी गरेको छ। बैतडी, बागलुङ, सिन्धुली, सुन्दुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लाहरूका शिक्षकहरू दलका कार्यक्रममा सहभागी भएको भिडियो र समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको थियो। शिक्षा नियमावली 2059 को नियम 133 विपरीत दलको राजनीति गर्ने शिक्षकहरूको अब कड़ा पहिचान गरिने भएको छ। मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आचार संहिता उल्लंघन गर्ने त्यस्ता शिक्षकहरूमाथि नियमावली बमोजिम कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाउन निर्देशन दिएको छ।

यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

क्याशबैकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास एलपीजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभएको छ। बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका छन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुस्या स्वारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको 9.9 मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना 4 महिनादेखि ठप्प छ। गत जेठमा आएको बाढ़ीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो। रिडी हाइड्रो पावर लिमिटेडद्वारा प्रबन्धित आयोजनाको बाँध स्थल बालुवा ठिग्राउने पोखरी पाइपलाइन र विद्युत क्रियामा बाढ़ीले क्षति पुर्याएको छ। काठमाडौँमा प्रहरले अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्वीप अपरेशन चलाएको छ। हिजोबाट आज बिहान 6 बजेसम्म गरिएको अपरेशनबाट 250 जना विभिन्न कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताउनु भएको छ। पक्राउ पर्नेमा 227 पुरूष र 23 महिला रहेका छन्। यसमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका 13 जना पक्राउ परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: दशैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सर्फ एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जडान, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दशैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान विरूद्धको युद्धमा खर्च भएको हतियारको भण्डार पुनपूर्ति गर्न एसएम 6 क्षेपास्त्रको उत्पादन बढ़ाउन रेथियोनलाई 24 अर्ब 40 करोड़ अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ। 5 वर्षका लागि हुने सम्झौतामा थप 2 वर्षका विकल्प समेत छन्। पेन्टागनले एसएम 6लाई हवाई प्रतिरक्षा तथा सतह विरूद्ध प्रयोग हुने महत्वपूर्ण क्षेपास्त्रका रूपमा उल्लेख गर्दै सम्झौताले रक्षा उद्योगलाई जनशक्ति र आपूर्ति श्रृंखला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रूसी भूभाग क्यालिनिनग्राडमाथि प्रत्यक्ष हमला भए रूसले आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। पुटिनले रूसले कसैलाई धम्की नदिएको दावी गर्दै पश्चिमी नेताहरूले रूस सन् 2029 वा 2030सम्ममा युद्धका लागि तयार हुन सक्ने भन्दै दिएका अभिव्यक्तिको जवाफ दिएको बताएका छन्। अब खेल खबर। ओमानमा आयोजना हुने आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला 2 का लागि नेपाल क्रिकेट संघ क्यानले आज 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यही असोज 21 गतेदेखि शुरू हुने विश्वकप क्रिकेट लीग 2 मा आयोजक ओमानसँगै नेपाल र क्यानेडाले प्रतिस्पर्धा गर्नेछन्। उक्त श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडीएलडेन्से खरीद गर्ने प्रक्रिया पूरा गरेका छन्। 39 वर्षीय मेसीले लगानी गरेको यो दोस्रो स्पेनिस क्लब हो। यसअघि उनले अप्रेल महिनामा क्याटलन क्लब कोर्नेला खरीद गरेका थिए। सीडी एल्डेन्सेले लियोनल मेसीले क्लबको स्वामित्व ग्रहण गरेको आधिकारिक स्पष्ट रूपमा स्पष्ट पुष्टि गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन। संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता बारे परराष्ट्र मन्त्रीद्वारा संसदलाई जानकारी। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित। सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी। राजनैतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कार्यवाही गर्न निर्देशन। काठमाडौँमा प्रहरीको स्वीप अपरेशन, एकै रात 250 जना पक्राउ। बाढ़ीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानीको समस्या, करिब 4,500 उपभोक्ता प्रभावित। बाढ़ीले थलिएको इवा खोला 4 महिनादेखि पुननिर्माणको पर्खाईमा। इरान विरूद्धको युद्धमा अमेरिकाद्वारा क्षेपास्त्र उत्पादन बढ़ाउन सम्झौता। क्यालिनिनग्राडमाथि हमला भए रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा परमाणु हतियार प्रयोग गर्ने चेतावनी। र विश्वकप क्रिकेट लीग 2 का लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा। मेस्सीद्वारा स्पेनिस क्लब एल्डेन्से खरिद प्रक्रिया पूरा। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
3: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 010-520-267 010-520-267।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
8: ल त पनि विदेश जानलाई, इसकी के हो
9: यही भन्दा किन जाएर है पासपोर्ट
8: बटारिया कुरा नगर्नु भएछ।
9: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउ, पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन।

0: टीबीएस जुपिटर स्कूटर थाईलैंड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
1: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाईल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
3: ल, त पनि विदेश जानलाई कि के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
3: बटारिया कुरा नगर्नु होस्
4: होइन, तलाई थाहा छैन के हो। धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851-87882, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851-2049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
10: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
9: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: सम्पर्क नम्बर 010-520-267 010-520-267।
11: रेडियो बिहानी 97.6 MHz।

0: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
2: ल तपाईँ विदेश जानलाइस कि के हो
3: यहीँ भन्दा किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
2: हे आमा हो गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
3: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: छैन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470,
7: 98511887882, गल्छी बजारको लागि 01041316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: रेडियो बिहानी 97.6 MHz।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल त पनि विदेश जानलाई कि के हो?
5: यही भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरा नगर्नु भएछ।
5: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिडिएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिबिएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौं।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वामको रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले क्षेत्रविक्षेत बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, यति अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अप्नाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
2: ल त पनि विदेश जानलाई कि के हो?
3: यहीँ भनेदेखि जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बिसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। लसुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यो एफएससीको पुस्तकको अध्ययनमा चाहिँ धेरै नै व्यवहारिक र आत्मिक कुराहरू चाहिँ सिकिरहेका छौं र मलाई व्यक्तिगत रूपमा पनि एउटा कुरा चाहिँ प्रश्न गर्न मन लाग्यो। पावलले उनीहरूका विश्वास र प्रेमको कुरा सुनेपछि चाहिँ प्रार्थना गर्न थालेका रहेछन्। यसको अर्थ विश्वासीको जीवनमा विश्वास र प्रेम देखिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ नि, होइन त दाई?
3: तपाईँ यो अध्ययनप्रति उत्साहित हुनुहुन्छ भन्ने कुरा तपाईँको प्रश्नहरूबाट थाहा हुन्छ। यो अध्ययनमा पावलले प्रभु येशूमा उनीहरूको विश्वास र सबै सन्तहरूप्रतिको प्रेमको कुरा सुनेको बताउँछन्। पावलले यो प्रार्थना कुनै समस्या वा गुनासोबाट शुरू भएको होइन, बरु विश्वासीहरूको विश्वास र प्रेमको राम्रो समाचारबाट प्रेरित भएको कुरामा जोड दिन्छ।
2: भनेपछि दाई, त्यसो भए साँचो विश्वास केवल मुखले म ख्रिस्टमा विश्वास गर्छु भन्नु मात्र होइन रहेछ नि त, त्यो विश्वास अरू विश्वासीहरू प्रतिको प्रेममा पनि देखिनु पर्ने रहेछ।
3: हो त भाइ, प्रभु येशूमा विश्वास र उहाँका जनहरू प्रतिको प्रेम एक अर्कासँग जोडिएको छन्। यदि हाम्रो विश्वास वास्तविक छ भने त्यसको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ। परमेश्वर प्रतिको प्रेमले मानिसहरू प्रतिको प्रेममा पनि परिवर्तन ल्याउनुपर्छ।
2: भनेपछि त भाइ, हामीले बाइबलको धेरै ज्ञान मात्र हासिल गर्नु पनि त पर्याप्त रहेनछ नि त है, अनि परमेश्वरको वचन पढेर स्वयं परमेश्वरलाई चिन्नु पर्ने चाहिँ हामीले रहेछ।
3: एकदमै सही कुरा भाइ। यस अध्ययनको शुरूआतमै परमेश्वरको वचन पढ्दा पवित्र आत्माले ख्रिष्टका कुराहरू हामीलाई प्रकट गरेर अनुग्रह र ज्ञानमा बढाउनु भएको होस् भन्ने दृष्टिकोण दिन्छ। केवल बौद्धिक ज्ञान होइन, परमेश्वरलाई चिन्नु नै महत्वपूर्ण कुरा हो। त्यसैले आउनुहोस्, यही सत्यलाई ध्यानमा राखी आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफएससी एक अध्ययन 15 पददेखि 23 पदबाट देख्न गइरहेका छौ। आज हामी देख्छौ एफिसियन विश्वासीहरूको लागि शक्ति र बुद्धि ज्ञानको निम्ति पावलको प्रार्थना। एफएससी एक अध्याय 15 र 16 पद हेर्दै अगाडि बढ़ौ। यस प्रकार लेखिएको छ, यसै कारण प्रभु येशूमा भएको तिनीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिनीहरूको प्रेमको विषयमा सुनेर म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढ़ाउन छोड्दिन। एफिसियन कलिसिया यसको विश्वास र प्रेमको लागि प्रसिद्ध थियो। प्रेम खाली तिनीहरूको मोटो आदर्श वाक्य मात्र थिएन वा खाली ओठे वचन मात्र थिएन, त्यहाँका पवित्र जनहरूद्वारा वास्तविक प्रेमको प्रकट गरिएको थियो। यो प्रभु येशूमा तिनीहरूको विश्वासमा आधारित थियो। यो एफिसियन कलिसिया आत्मिक रूपमा उच्च स्तरमा थियो। प्रकाशको पुस्तकमा एफिसियन कलिसियाले प्राचीन पहिलो शताब्दीको कलिसियालाई अति नै उत्तम कलिसियाको रूपमा प्रतिनिधित्व गर्दछ। तिनीहरूको प्रेम र विश्वासको कारण पाउल एफिसियनहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। अमित्र, यो यस्तो देखिन्छ कि हामीलाई प्रार्थना गर्न लगाउने परिस्थितिहरू चाहिँ प्राय गरी बिमार, निराशा, समस्या, कठिनाइहरूको बेला हुन्छ। मानिसहरूले मलाई केही समय पहिले त्यो कलिसियाको निम्ति प्रार्थना गर्न आग्रह गरिएको थियो, किनभने त्यो कलिसियामा समस्या थियो। त्यहाँ विश्वासीहरू आपसमा प्रेम थिएन, त्यहाँ आपसमा खुट्टा तानातान, आलोचना, निन्दाले भरिएको थियो। त्यहाँ बाइबल शिक्षा उच्च प्राथमिकताको रूपमा गरिँदैन थियो। म त्यो कलिसियालाई प्रेम गर्छु र म तिनीहरूको निम्ति प्रार्थना गर्छु, तर यो निराशको कुरा हो कि त्यहाँ धेरै नकारात्मक कुराहरू छन् जुनले सधैँ हामीलाई प्रार्थना गर्न विवश गरेको देखिन्छ। तर पाउललाई हेर्नुहोस्, प्राय गरेर असल कुराहरूले प्रार्थना गर्न उसलाई उत्प्रेरित गर्दथ्यो, प्रेरणा गर्दथ्यो। जब तपाईँ परमेश्वरको सन्तानको बारेमा केही असल कुराहरू सुन्नुहुन्छ, के तपाईँले यो भन्न उत्प्रेरित गरेको छ, हे परमेश्वर, हे प्रभु, म यो भाइलाई त्यस तरिकामा तपाईँले प्रयोग गरिरहनु भएको निम्ति तपाईँलाई धन्यवाद दिन्छु। जब तपाई अद्भुत बाइबल सिकाउने कलिसियाको बारेमा सुन्नुहुन्छ, जहाँ परमेश्वरको प्रचारकलाई उहाँले आशिष दिइरहनु भएको छ र परमेश्वरको वचन बाहिर गइरहेको छ, के तपाईँ त्यस बेला परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुहुन्छ? मित्र, के यो सत्य होइन कि प्राय गरेर हामी परमेश्वर कहाँ सौदाबाजीका लिस्टहरू लिएर परमेश्वर कहाँ आउँछौ? मलाई यो फल्ना कुरा चाहिन्छ, मलाई त्यो फल्ना कुरा चाहिन्छ इत्यादि। प्रभु, तपाईँले यो गर्नुहोस्, त्यो गर्नुहोस्। मित्र, परमेश्वर तपाईँको सेवक हुनुहुन्न जो कि तपाईँले अर्डर गर्नुहुन्छ अनि उहाँ मान्नुहुन्छ। किन तपाईँ उहाँलाई कहिले कहीँ धन्यवाद दिनुहुन्न? हामीलाई धेरै धन्यवादीका सेवाहरूको आवश्यक छ। मलाई लाग्छ हामी सबैले सालमा केवल एकपल्ट मात्र होइन तर नियमित रूपमा धन्यवादको समय निकाल्ने काममा उहाँ चाहनुहुन्छ। एकजना पास्टरले मलाई केही साल पहिले भनेथे, तिनीहरूको प्रार्थना सभा यति मन्द यति भद्दा पटै लाग्दो भयो कि तिनीहरूले केही नयाँ कुरा गर्न कोशिश गरे। तिनीहरूले निर्णय गरे कि प्रार्थना सभामा तिनीहरू केही गर्ने छैनन्, तर खालि परमेश्वरलाई धन्यवाद दिनेछन् र उहाँलाई धन्यवाद मात्र चढाउनेछन्। उसले भने, हामीले केही छोटा प्रार्थनाहरू गर्यौं तर देश रातमा असल प्रार्थना सभा गरेथ्यौं। कसैले परमेश्वरसँग कुनै कुराको लागि माग गरेन, प्रार्थना गरेन, विन्ती गरेन। तिनीहरूले खालि उहाँले गर्नुभएको महान कामको, भलाइको, कृपाको लागि मात्र धन्यवाद दिए। जब पाउले एफिसियन विश्वासीहरूको बारेमा नयाँ खबर र अद्भुत रिपोर्टको सुने, असल सन्देशको खबरको सुने, उसले भने, तिमीहरूको निम्ति धन्यवाद चढाउन छोड्दिन। यो चाखलाग्दो कुरा छ, होइन र? उसले यो भनेन, औ तिमीहरू त राम्रो आत्मिक जीवन जिइरहेका रहेछौ, तिमीहरूको जीवन प्रभुमा राम्रो रहेछ, तिमीहरूको साक्षी राम्रो रहेछ, अब म तिमीहरूको निम्ति केही गर्दिन। अह, यहाँ उसले भन्छ, जब उसले त्यो राम्रो खबर सुने, उसले धन्यवाद चढाउन थाले। प्राय गरी हामी सोच्दैनौ कि पाउल प्रार्थनाका महान मानिस थिए भन्ने कुरामा, बरु हामी उसलाई क्रुसको महान प्रचारक, मिशनरीको रूपमा प्रथम सूचीमा हाल्छौं, होइन? हामी पाउलको भन्दा प्रेरितत्वको महान कुनै उदाहरणको सोच्न सक्दैनौ। यदि तपाईँले कलिसियाको सबभन्दा महान प्रचारकहरूको 10 सूचीहरू बनाउनु भए, तपाईँले निश्चय नै पाउललाई नम्बर 1 प्रथममा राख्नुहुने थियो। अनि पाउल एक महान शिक्षक पनि थिए, निश्चय नै प्रभु येशु सबभन्दा महान हुनुहुन्थ्यो, त्यसमा कुनै सन्देह छैन। अनि पाउल निश्चय नै त्यो परम्परामा पछ्याए। उनी असल पास्टरका उदाहरण पनि हुन्। डाक्टर लुकाको अनुसार पाउल एफिससका विश्वासीहरूसँग रोए जब उसले तिनीहरूलाई छोड्नु परेको थियो। उसले तिनीहरूलाई प्रेम गर्थे र तिनीहरूले उसलाई प्रेम गर्थे। अनि एफिसियन विश्वासीहरू खालि पाउललाई मात्र प्रेम गर्दैनथे, तर परमेश्वरको वचनमा पनि प्रेम गर्थे, जुन महत्वपूर्ण कुरा हो। जब तपाईँ प्राचीन कलिसियामा सेवाको कुनै क्षेत्रमा कुनै श्रेष्ठ महान व्यक्तिको बारेमा सोच्नुहुन्छ भने पाउल प्रेरित सबभन्दा उच्च पहिलो स्थानमा हुन्छन् र हुनुपर्छ। महान प्रार्थनाको मानिसको रूपमा के तपाईँ पाउललाई त्यो पहिलो सूचीमा राख्न सक्नुहुन्छ? हामी मुसालाई कार्मेल पर्वतको टुप्पोमा महान अन्तर्विन्ती गर्नेवालाको रूपमा सोच्छौं। हामी दाउदलाई उसको भजनहरूसँग र उसको भयानक महान पापको उसको प्रस्तावसँग सोच्दछौं। हामी एलियाको बारेमा कार्मेल पर्वतमा पानी भरेको खाल्लोको बेरीसँग बेदीको सामने एक्लै उभिएको सोच्दछौ परमेश्वरको निम्ति। त्यसपछि त्यहाँ दानिएल थिए जसले आफ्नो झ्याल खोलेर यरूसलेमतिर फर्केर दिनहुँ प्रार्थना गर्थे। यद्यपि उनी त्यसबेला शत्रुको मुलुकमा र शत्रुको शक्ति मुनि अधिकारमा रहे तापनि प्रभु येशु प्रार्थनाको मानिस थिए र एकजना उहाँको चेलाले उहाँलाई सोधे लुका 11 अध्याय 1 पदमा प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्। के तपाईँलाई थाहा छ कि पावल पनि प्रार्थनाका महान मानिस थिए? हामी त पावल प्रार्थनाका एक महान मानिस थिए। यो पत्रमा पावलको दुई प्रार्थनाहरूको छन्। हामी पहिलो प्रार्थनामा हेरिरहेका छौं जुनमा पद 16 उल्लेख छ, अनि अर्को प्रार्थना चाहिँ 3 अध्यायको अन्त्यमा छ। यो पत्रमा पावलको दुई प्रार्थनाहरूले संकेत गर्दछ कि अरू विश्वासीहरूको निम्ति परमेश्वरको सन्तानको रूपमा पावलको ख्याल वास्ता ध्यान कुनै व्यक्ति परमेश्वरको सन्तान हो या होइन भन्ने कुराको जाँच हो उसको प्रार्थनाको जीवनद्वारा। कति धेरै परमेश्वरमा भरोसाको महसुस गर्छ यदि उसँग आवश्यक छ भने उनी आफ्नो स्वयंको निम्ति प्रार्थनामा परमेश्वर कहाँ जान्छ। म धेरै पत्रहरू मेरा श्रोता मित्रहरूबाट पाउने गर्छु। जब जब म उनीहरूलाई भेट्छु या पत्रहरू पाउने गर्छु त मलाई भन्छन् कि म तपाईँलाई प्रार्थनामा याद गर्छु। मित्र, त्यो मेरो निम्ति तिनीहरूको विश्वासको संकेत हो। यो कुराको याद राखौं कि दमिश्कको शहरमा हननीय अति नै व्याकुल शान्तिभङ्ग डिस्टर्ब अवस्थामा थिए जब स्वर्गीय दूतले उसलाई टार्ससको साउल कहाँ जान भन्थ्यो। उसले विरोध गरे किनभने साउल त्यो व्यक्ति थिए जसले कलिसियालाई त्यसबेला सतावट गरिरहेको थियो। तर स्वर्गीय दूतले उसलाई भन्यो प्रेरित 9 अध्यायको 11 पदमा हेर उसले प्रार्थना गर्दैछ। त्यो नै हनिमियाको निम्ति त्यो संकेत हो कि टार्ससको साउलमा केही परिवर्तनले स्थान लियो। पाउल भन्छन् तिमीहरूको निम्ति धन्यवाद चढाउन छोड्दिन। पाउल सबभन्दा पहिले एफिसियन विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। तिनीहरू उसका प्रार्थना सूचीमा थिए अनि म अनुमान गर्दछु कि उसको सूचीमा सबै कलिसियाहरू थिए। भन्छन् आफ्ना प्रार्थनाहरूमा तिनीहरूको सम्झना गर्दै, यसको अर्थ हो उसले तिनीहरूलाई नाम नाम गरेर प्रार्थना गरे। मित्र, एकजना महान प्रचारकसँग म एउटा सभामा गएको थिएँ र सभापछि मानिसहरू हामी कहाँ आउँदै हात मिलाएर भने प्रचारक हामी तपाईँको निम्ति प्रार्थना गरिरहेका छौं। अनि प्रचारकले भनेको कुरा म कहिले भुल्दिन। उसले भन्यो धन्यवाद मित्रहरू प्रार्थनाको निम्ति, तर के मेरो नाम काढिकन प्रार्थना गर्नुभयो? म चाहन्छु कि प्रभुले अरू कसैसँग मलाई मिसाएको खिचडी बनाएको म चाहन्न। मित्र, जब तपाईँ प्रार्थना गर्नुहुन्छ नाम नाम गरेर व्यक्ति विशेषको नाम नाम गरेर प्रार्थना गर्नुपर्छ र प्रार्थना गर्नुहोस्। मित्र, हामीले देख्यौं कि पाउललाई प्रार्थना गर्ने लगाउने कुरा, प्रार्थना गर्न विवश गराउने कुरा असल शुभ सन्देश थियो। अहिले हामी देख्नेछौं कि उसले भौतिक कुराहरूको निम्ति प्रार्थना गर्दैनन् तर आत्मिक आशिषहरूको निम्ति प्रार्थना गर्छन्। यी नै आशिषहरू सबभन्दा महत्वपूर्णका छन्। पद 17 भनिएको छ कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिनीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन्। पावले कलिसिया ख्रीष्टको शरीर हो र परमेश्वर पिताले त्यसको योजना गर्नुभयो। परमेश्वरले यसको लागि दान दिनुभयो र परमेश्वर पवित्र आत्माले यसको सुरक्षा गर्नुहुन्छ भन्ने कुरा लेखेपछि यो कुराको थाहा गरे कि एफिसियनहरूले यी सधैँ बुझ्ने छैनन् जबसम्म परमेश्वर र तिनीहरूका शिक्षक हुनुहुन्न र तिनीहरूलाई परमेश्वरको वचनको भेद खोलिदिनुहुन्न। खालि पवित्र आत्माले मात्र परमेश्वरको बुद्धिको ज्ञानको प्रकट गर्न सक्नुहुन्छ। त्यसकारण कोही कोही त्यति शिक्षित नभए पनि र बाइबल स्कूलमा नगए पनि तिनीहरूसँग बाइबल कलेजका डिग्री हुने व्यक्ति भन्दा धेरै वचनको ज्ञान हुन्छ। तिनीहरू वचन अनि वचनको ज्ञानमा कुशल छन् किनकि तिनीहरूले घृणामा भएर प्रार्थनामा भएर वचनको सिकेका छन् र पवित्र आत्माले तिनीहरूलाई वचनको रहस्यको सिकाउनुहुन्छ। ओ पवित्र आत्मा हाम्रो शिक्षकको रूपमा पाउने कुरा कस्तो अद्भुत कुरा छ जसले हामीलाई सिकाउनुहुन्छ। भनिएको छ हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वरले बुद्धि र प्रकाशका आत्मा दिएका हुन्, कसरी त्यसले स्थान लिन सक्छ? यो परमेश्वरको आत्माद्वारा स्थान लिनेछ। उहाँले मात्र हाम्रा आँखाहरूको खोल्न सक्नुहुनेछ र परमेश्वरको वचनको हामीलाई सिकाउनुहुन्छ। 18 पदमा भनिएको छ, र तिमीहरूका मनका आँखाहरू उज्याला पारिएका हुन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। मित्र, खास अनुवाद दिए हो, तिमीहरूका हृदयहरूका आँखा उज्याला पारिएका हुन्। तपाईँको मनका आँखा होइन तर तपाईँका हृदयका आँखाहरू हुन् जुनले बुझ्दछ जान्न सक्छ। कुनै व्यक्ति बौद्धिक रूपमा अति नै बुद्धिमानी प्रतिभाशाली हुन सक्छ तर त्यहाँ कुनै ग्यारेन्टी छैन कि त्यहाँ आत्मिक सत्यताको समझ बुझाइ उसमा हुनेछ। शास्त्रले शिरको समझ ज्ञान भन्दा दिमागको समझ ज्ञान भन्दा हृदयको समझ ज्ञानमा धेरै जोड दिन्छ। पाउल लेख्छन् रोमी 10:9-10, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ, किनकि धार्मिकताको निम्ति हृदयले विश्वास गरिन्दछ र मुक्तिको निम्ति मुखले विश्वास गरिन्दछ। अमित्र, मलाई संगीत सम्बन्धमा कुनै ज्ञान छैन, यो मेरो निम्ति बिरानो कुरा हो। एक दिन एकजना म्युजिक शिक्षकले खुलाम रूपमा घोषणा गरे कि उसले कुनै व्यक्तिलाई पनि संगीत सिकाउन सक्छन्। मैले उसलाई रोकेर भने, महाशय, म सिक्न चाहन्छु, अझसम्म मलाई कसैले पनि सिकाउन योग्य भएका छैनन्। अनि उसले मलाई हप्तामा एकपल्ट बिहीबार बोलाए र महिनाको अन्त्यमा उसले मलाई सिकाउन चाहेनन्। उसले भन्यो, प्रचारक, तिम्रो कुरा सही रहेछ, तिमीले कहिले पनि संगीत सिक्न सक्दैनौ। मैले सोधे, त म कसरी सिक्न सक्छु? उसले भन्यो, संसारमा तिम्रो निम्ति एउटै बाटो छ, कसैको नयाँ जन्मको। अनि उसको मतलब आत्मिक प्रसंगमा भनेका थिएनन्, उसको मतलब अर्को व्यक्तिको जन्मको बारेमा थियो। मित्र, आत्मिक ज्ञानको सम्बन्धमा परमेश्वरको आत्माबाट भाइ कसैले यसको बुझ्न सक्दैन। त्यही नै 1 कोरिन्थी 2:9-10 हामीलाई भनिएको छ, तर जसरी लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका, त मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वर हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ, किनकि आत्माले सबै कुरा खोज्नु हुँदछ, परमेश्वरका गहिरा गहिरा कुराहरू। आज परमेश्वरका आत्मा हामीलाई सिकाउन चाहनुहुन्छ। परमेश्वरको वचनमा परमेश्वरका जनहरू नहुने एक कारण यो हो किनभने तिनीहरू परमेश्वरको आत्माको लागि इच्छुक छैन ताकि तिनीहरू सिकाइयोस्। तिनीहरू म जस्ता विचारा कमजोर प्रचारकमा भर पर्दछन् र घरेलु संगतिको अनि हप्तामा आराधना सेवामा सिकाइने बाइबल सन्देशको इत्यादि कुरामा तिनीहरू भर पर्दछन्। तिनीहरूसँग आफ्ना स्थान छन्, तर ख्रिस्टियन मित्र, किन तपाईँ परमेश्वरको आत्मालाई सिकाउनलाई अनुमति दिनुहुन्न? परमेश्वरको वचनमा समय दिनुहोस्। यदि तपाईँले धेरै पल्ट अध्ययन गर्दा पनि बुझ्नु भएन भने प्रभुको सामने घुँडा टेकेर प्रार्थना गर्नुहोस्। भन्नुहोस्, प्रभु मैले यो कुराको बुझिन, तपाईँले मलाई सिकाउनुहोस्। त्यही नै म गर्दछु। उहाँले मलाई सिकाउनुहुन्छ र म जान्दछु उहाँले तपाईँलाई पनि सिकाउने छ। आगे भनिएको छ, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। हामीले सिकिसकेका छौं कि हामीसँग प्रभुमा अधिकार, पैतृक सम्पत्ति, पैतृक अधिकार छ। अनि हामीले यो पनि जान्नु पर्दछ कि उहाँसँग हामीमा उही कुरा छ। मलाई लाग्छ कि यसको उदाहरण कनानको मुलुक हो। त्यो जमिन, त्यो मुलुक परमेश्वरको थियो, तर उहाँले यो तिनीहरूको अधिकारको रूपमा इसरायलका सन्तानहरूलाई दिनुभयो। तर एक दिन त्यो समय आउनेछ जब परमेश्वरले यो सम्पूर्ण विश्वको अधिकार गर्नुहुनेछ र त्यो इसरायलीहरू र त्यो मुलुकलाई आफ्नो अधिकारको रूपमा पुनः दावी गर्नुहुनेछ। आज तपाईँ र म विश्वासीहरूको नाताले उहाँका कलिसिया हौं र परमेश्वरले हामीद्वारा सञ्चालन गर्नुहुन्छ। तर त्यो दिन आइरहेको छ, हामी उहाँसँग शासन गर्नेछौ। उहाँले हामीलाई आफ्नो अधिकार सम्पत्तिको रूपमा दावी गर्नुहुनेछ। मलाई यस कुराको बारेमा अचम्भित भएको छु। यो नै एक क्षेत्र हो मेरो निम्ति बुझ्नलाई अति नै गहिरो कुरो छ। मलाई यो कुरा मका वास्तविक पार्नको निम्ति परमेश्वरको आत्माको आवश्यक छ। पावल आफ्नो भनाइलाई निरन्तर जारी राख्छन्। भन्छन् 19 पदमा, र उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक। अनि आगे पद 20 भनिएको छ, जुन सामर्थ्यलाई उहाँले ख्रिस्टमा काममा लाउनुभयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो। यो ख्रिस्टलाई मृत्युबाट बौराइ उठाउने काफी पर्याप्त शक्ति हो, महान शक्ति, भयानक शक्ति। यो केवल पुनरुत्थान शक्ति मात्र होइन, तर यो त्यो शक्ति पनि हो जुनले ख्रिस्टलाई परमेश्वरको दाहिने हातमा बसाल्नु भएको छ। त्यो चाहिँ स्वर्गीयमा उठाइ लाने शक्ति हो। आज हामी प्राय गरी मण्डलीमा स्वर्गीयमा उठाइ लगिने कुराको बारेमा, स्वर्गीय यात्राको बारेमा, ऱ्याप्चरको बारेमा त्यति धेरै जोड दिँदैनौ। हामी ख्रिस्टमस, एस्टरको धेरै जोड दिन्छौ, तर हामी त्यसपछिको घटनाको भुलेको जस्तै देख्छौ। के तपाईँले कहिले यो कुरा केही क्षण रोकिएर त्यो शक्तिको बारेमा सोच्नु भएको छ जुनले उहाँलाई परमेश्वरको दाहिने हातमा लग्यो? मित्र, त्यो महान भयानक शक्ति हो। हामी यसको अलिकता देख्न आरम्भ गरिरहेका छौं। मित्र, मिसाइललाई माथि उठाउने, उचाल्ने र यसलाई अन्तरिक्षमा लाने शक्तिको विचार गर्नुहोस्। अनि मानिसलाई चन्द्रमामा, जूनमा लाने र फेरि ल्याउने शक्तिको सोच्नुहोस्। यो देख्न सकिने शारीरिक क्षेत्रमा शक्ति हो, त्यो फिजिकल रिलममा शक्ति हो। मित्र, ख्रिस्टलाई परमेश्वरको दाहिने बाहुलीमा लाने, उचाल्ने शक्ति उही शक्ति हो जुन आज विश्वासीहरूलाई उपलब्ध छ। त्यही नै कारण पौल प्रार्थना गर्छन् कि विश्वासीहरूले परमेश्वरको महानताको थाहा पाउन सकुन्। उसले लेख्छन् फिलिपी 3:10 पदमा, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिको जान्न सकौं। अनि पद 21-23 पदमा भनिएको छ, र आफ्नै दाहिने हाततर्फ सबै प्रधानता, अधिकार, सामर्थ्य र प्रभुत्ता र यस संसारमा मात्र होइन तर आउनेवालामा पनि लिने हरेक नामभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नुभयो र सबै कुराहरूलाई उहाँका पाउहरू मुनि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनको निम्ति मण्डलीलाई दिनुभयो, जो चाहिँ उहाँको शरीर हो, अर्थात उहाँको परिपूर्णता, जसले सबै कुरामा सबै कुराहरू भरिदिनु हुन्छ। पावलले यो अध्यायलाई उच्च नोटसँग अन्त गर्दछन्। कलिसिया ख्रिस्टको शरीर हो र ख्रिस्ट कलिसियाको शिर हुनुहुन्छ। कुनै दिन हरेक कुरा उहाँको अधीन मुनि हुन गइरहेको छ। हेब्रूको लेखकको यो स्पष्ट पार्दछन्। हेब्रू 2:8 पदमा, तपाईँले सबै कुराहरू उनका पाउमुनि अधीनमा राख्नु भएको छ, किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएका देख्दैनौ। वर्तमान समयमा उहाँको अधीन मुनि भएका कुरा केवल कलिसिया चर्चमा रहेको छ। हेब्रूको लेखकको यो स्पष्ट पार्दछन्, हेब्रू 2:8 तपाईले सबै कुराहरू उनका पाउमुनि अधीनमा राख्नु भएको छ किनकि

0: यी कलिसियाहरू मण्डलीहरू चर्चहरू प्यारालाइज्ड भएका छन्। मित्र, परमेश्वरको सन्तानको निम्ति सबभन्दा दयनीय दृश्य यो हो कि असहाय रूपमा विस्तारमा पसिरहेको मानव उसको दिमाग उसको शरीरबाट निकालिएको छ, अलग गरिएको छ। म धेरै कलिसियाहरूमा गएको छु र तिनीहरू त्यस्ता अवस्थामा भएको देखेको छु र त्यहाँ आज धेरै त्यस्ता व्यक्ति विशेष क्रिस्चियनहरू छन् जो त्यस्तो व्यवहार गर्दछन्, त्यस्तो क्रियाकलाप गर्दछन्, मानौ तिनीहरू शरीरको शिर ख्रिष्टबाट अलग राखिएका छन्। उहाँ भन्नुहुन्छ योहान्न 14:15 पदमा, यदि तिमी मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरूलाई पालन गर। अर्को शब्दमा, मेरो सानो औंला हलाउन सक्छु किनभने मेरो शिर यसको इन्चार्ज हो। अनि जब उहाँ चाहनुहुन्छ कि तपाईले हलाएको, त्यसको मतलब उहाँले दिनुभएको जुनै वरदानहरूको अभ्यास गर्नुहुन्छ। तपाईँ यो यस कारणले गर्नुहुन्छ किनभने तपाईँ प्रेम गर्नुहुन्छ या तपाईँ उहाँसँग जोडिनु भएको छैन। आज यो यस्तो कस्तो महत्वपूर्ण छ। पावलले कलिसियालाई र हाम्रा सम्बन्धलाई यस तरिकामा चित्रित गर्दछन्। पहिलो कुरन्थी 12:12-13 भनिएको छ, किनकि शरीर एउटै हुन्छ तर त्यसका अंगहरू धेरै हुन्छन्, अनि त्यस एउटा शरीरका सबै अंगहरू धेरै भए तापनि एउटै शरीर हुन्। ख्रिष्ट पनि त्यस्तै हुनुहुन्छ, किनकि चाहे हामी यहुदी हौ, चाहे ग्रीक, चाहे हामी कमारा हौ, चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं, अनि सबैलाई एउटै आत्माभित्र पिउन दिइयो। मित्र, हामीले देख्नुपर्ने आवश्यक कुरा यो हो, ख्रिष्ट शरीरको यानी उहाँको कलिसियाको शिर हुनुहुन्छ र हामी विश्वासीहरू उहाँको अधीन मुनि छौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई विशेष रूपमा एउटा कुरा चाहिँ सिकाएको छ, हामीले परमेश्वरबाट अझ धेरै कुरामा माग्नु मात्र होइन, ख्रिष्टमा पहिले नै पाएका आत्मिक आशिषहरू चाहिँ बुझ्नका लागि पनि प्रार्थना गर्नुपर्ने रहेछ।
2: पावलको प्रार्थनाको केन्द्र नै यही हो। उनले एफिसीका विश्वासीहरूको विश्वास र प्रेम सुनेपछि उनीहरूका लागि धन्यवाद दिँदै प्रार्थना गरे। त्यसपछि उनीहरूले परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न सकुन् र आत्मिकी समझ प्राप्त गर्न सकुन् भनेर प्रार्थना गरे।
1: र हाम्रो आत्मिक आँखाहरू उज्यालो भएमा हामीले परमेश्वरले दिनुभएको आह्वानको आशा, उत्तराधिकारको महिमाको धन र विश्वासीहरूका लागि उहाँको महान शक्ति बुझ्न पनि सक्ने रहेछौ।
2: हो भाइ, अनि त्यो शक्ति हामीले आफ्नै कल्पनाले बनाएको शक्ति होइन। ख्रिष्टलाई मृतकहरूबाट जीवित पार्ने र उहाँलाई स्वर्गीय स्थानमा सर्वोच्च स्थानमा राख्ने परमेश्वरकै शक्ति हो। ख्रिष्ट सबै शक्ति र अधिकार भन्दा माथि हुनुहुन्छ।
1: अनि सबैभन्दा ठूलो कुरा, ख्रिष्ट मण्डलीको शिर हुनुहुन्छ र मण्डली उहाँको शरीर हो। त्यसैले हाम्रो मण्डली र हाम्रो व्यक्तिगत जीवन दुवै ख्रिष्टमा चाहिँ केन्द्रित हुनुपर्छ।
2: अवश्य पनि। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न खोजिरहेका छौं? के हाम्रो आत्मिकी आँखाहरू उहाँको वचनद्वारा उज्यालो भइरहेका छन्? के हामी आफ्नो बोलावटको आशामा जिइरहेका छौं? के हामी ख्रिष्टमा पाएको उत्तराधिकारको मूल्य बुझिरहेका छौं? अनि के हामी आफ्नै शक्तिमा होइन परमेश्वरको महान शक्तिमा भरोसा गरिरहेका छौं?
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ

0: तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667 0105202667।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल त पनि विदेश जानलाई, इसकी के हो?
5: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
4: बटारिया कुरा नगर्नु मसँग।
5: होइन, तलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
4: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

0: रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:25 बजेको समाचार सिरोफेरोमा म शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। राप्रपा धादिङ क्षेत्र नम्बर 1 को सभापतिमा विनोद कुमार पाठकको चयन। प्रधानमन्त्री कार्यालयको कार्य प्रगति सार्वजनिक विपद व्यवस्थापनदेखि सुशासन र सेवा प्रभावसम्ममा जोड। चाडपर्व लक्षित काठमाडौँ सुरक्षा योजना लागू 3506 प्रहरी परिचालन। र थादिङको थाग्रे 6 दोस्रो अन्तर ओडा कप फुटबल शुरू हुँदै विजेतालाई 45,000 नगद पुरस्कार। अब समाचार विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 को क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा क्षेत्र नम्बर 1 क र 1 ख को प्रदेश अधिवेशन गजुरीमा सम्पन्न भएको छ। अधिवेशनले क्षेत्रीय सभापतिमा विनोद कुमार पाठकले चयन गरेको छ। यस्तै प्रदेश सभा क्षेत्र नम्बर 1 क को अध्यक्षतामा रामबहादुर आचार्य र ए ख को अध्यक्षमा राजन सिराई चयन भएका छन्। अधिवेशनका राप्रपाका वरिष्ठ उपाध्यक्ष र पूर्व गृहमन्त्री बुद्धिमान तामाङ प्रमुख अतिथि र प्रधान प्रतिनिधि सभा सदस्य सरस्वती तामाङ विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा राप्रपा धादिङका जिल्ला अध्यक्ष भूर्व प्रसाद खनाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनको केन्द्रीय अध्यक्ष अमर आर्य, आमन्त्रित केन्द्रीय सदस्य सहदेव भारती तथा बागमती प्रदेश कार्य समिति सदस्य गणेश लामा लगायतको उपस्थिति रहेको थियो। अधिवेशन मार्फत क्षेत्र तथा प्रदेश तहमा नयाँ नेतृत्व चयन भएसँगै राप्रपा धादिङको आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढ़ाउने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोल प्रसाद अर्यालको आज शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा शनिबार भेट भएको क्रममा सभामुख अर्यालले अन्तर्व्यवस्थापिका संघ आईपीयू 153 महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी सभापतिलाई गराउनु भएको छ। भेटमा आईपीयू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वमा विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित निर्माण प्रेस ब्रिफिङ कार्यालयमा प्रवक्ता सहसचिव हेमराज अर्यालले कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। रसुवाको भुटेकोसीमा आएको बाढ़ीका कारण केही समय स्थगित साप्ताहिक प्रेस ब्रिफिङ आजदेखि पुनः शुरू गरिएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले असोज 6 10 गतेसम्म अमेरिकामा भएको संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी जनाउँदै असोज 9 गते सम्बोधन गर्नुभएको थियो। सम्बोधनका भुटेकोशी बाढ़ीमा आएको क्षति तथा जलवायु संकटमा विषयमा उठाएको कार्यालयले जनाएको छ। यसैबीच दशैं तिहार र छठ पर्व जस्ता चाडपर्व तथा मनसूनलाई ध्यानमा राखी सड़क यातायात अवरूद्ध हुन नदिने र अत्याधिक सार्वजनिक सेवा नियमित राख्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ। चाडपर्वका बेला हुन सक्ने कालो बजारी मूल्य वृद्धि र अनुसूचित व्यापार नियन्त्रणका लागि संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 16 अर्ब 28 करोड़ 31 लाख रूपये भन्दा बढ़ी रकम जम्मा भएको छ। त्यसमध्ये 1 अर्ब रूपये राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद व्यवस्थापन कोषमा निकासा गरिएको छ। यसै सरकारले निर्णय प्रक्रियालाई छिटो सरल पारदर्शी डिजिटल तथा नागरिक केन्द्रीय बनाउन सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने नियमावली 2083 जारी गरिएको छ। हेलो सरकारका चालू सरकार गठन भए तापनि असोज 15 गतेसम्म 77,128 गुनासा प्राप्त भएका छन्। तीमध्ये 31,280 फसिओट र 16,539 समाधान भएको कार्यालयले जनाएको छ। रसुवाबाड़ी ग्यास अभाव, मल खाद, सड़क अवरोध, चालक अनुमति पत्र, प्राविधिक तथा वैदेशिक रोजगारी लगायतका विषयमा नागरिकका गुनासो सम्बोधन गर्न हेलो सरकार 24 घण्टा सञ्चालन गरिने कार्यालयले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विद्यमान कानूनमा सुधार गर्दै विकास र लगानीको वातावरण बनाउन सरकार लागि परेको बताउनु भएको छ। नेपाल पूर्वाधार सम्मेलन 2024 अन्तर्गत लगानी र विकासका लागि कानून सुधार विषयक कार्यशालामा मन्त्री लम्सालले विवरण र लगानीमा देखिएको समस्या कानूनी रूपमै समाधान गरिने बताउनुभयो। उहाँले राज्यको प्रणाली कानून अनुसार सञ्चालन हुने भएकाले परिणाममुखी र नागरिक मैत्री कानून बनाउन निर्माणमा सरकार केन्द्रीय रहेको बताउनुभयो। मन्त्री लम्सालले एन देशको एना भएकाले जस्तो कानून निर्माण गरिन्छ त्यस अनुसार नै देशको विकास र समाचारको स्वरूप देखिने धारणा राख्नुभयो। पूर्वाधार विकासलाई थप गतिशील र प्रभावकारी बनाउन आवश्यक कानून सुधारमा कार्यशालाको महत्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ। मन्त्री लम्सालले अहिले परिमार्जन गर्न लागि कानूनको मसौदामाथि गहन अध्ययन गरी अझ उत्कृष्ट र परिणाममुखी कानून बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सरकारको पब्लिक सेन्ट्रिक पोलिसी अर्थात नागरिक केन्द्रित नीति निर्माणलाई प्राथमिकतामा दिएको पनि बताउनुभयो। विकास र लगानीसँग सम्बन्धित कानून सुधार गर्दा सरोकारवालाको सुझावलाई समेत ध्यानमा राखेर अघि बढ़नु पर्नेमा उहाँको भनाइ छ। नेकपा एमालेका 33 जना मनोनित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केबी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ गराउनु भएको हो। असोज 5 गतेदेखि 8 गतेसम्म बसेको एमाले केन्द्रीय कमिटिको तेस्रो बैठकले पार्टी विधान अनुसार 33 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो। मनोनित सदस्यमा विभिन्न पार्टीबाट एमालेमा समायोजन भएका 13 जना पनि छन्। शपथ लिने मनोनित केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, है रिजाल, पासङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्मगिरी, नारायण घरते, विधा सुन्दर साक्य, पालदेन छोपाङ, विमला घिमिरे, शिवमाया तुम्बा हाम्फे, जानुका सिमखडा, बिना बास्तोला र शान्तिलाल महत लगायतका रहेका छन्। त्यस्तै विरुद्ध पाण्डे, डाक्टर प्रेम दाङ्गल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, प्रदीप यादव, धर्मराज निरोला, डाक्टर अब्दुल हुसेन अन्सारी, डीबी कार्की, भवानी खापुङ, विनोद पहाड़ी, रामप्रीति राम र धुप्र विष्ट लगायतको पनि शपथ लिएका छन्। यसअघि एमाले केन्द्रीय कमिटी बैठकले 7 जनालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको थियो। साथै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको थियो। स्थानीय बजारमा शुक्रबार सुन चाँदीको मूल्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापौला सुनको मूल्य प्रतितोला 1,500 रूपियाँले बढ़ेर 2,94,800 रूपये कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला 25,000 बढ़ेर 4,450 रूपये पुगेको छ। बिहिबार छापावाला सुन प्रतितोला 2,93,300 रूपये तथा चाँदी 4,425 रूपियाँमा कारोबार भएको थियो।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: कता हो साइला यस्तो हतार हतारमा?
6: कहाँ हुनु नि, पासवर्ड बनाउन जानला?
4: ल त पनि विदेश जानलाइस कि के हो
6: यहीँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु पर्छ।
6: होइन तँलाई थाहा छैन के हो धादिङ बिसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना शुरू गरिएको छ। काठमाडौँमा चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले 3506 जना प्रहरी परिचालन गरिएको छ। प्रहरी परिसर काठमाडौँले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पटेक मारी, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्दामा ठगी तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउने जस्ता अपराधलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा पहिचान गरी सुरक्षा योजना बनाएको छ। सुरक्षा योजना अन्तर्गत काठमाडौँमा विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल, खाद्यान्न तथा खसी बजार, सार्वजनिक भीड़भाड़ हुने क्षेत्र, बस पार्क र सवारी व्यवस्थापन हुने स्थानमा प्रहरी परिचालन गरिनेछ। यस्तै सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, सपिङ मल र गरगनामा पसलमा समेत संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरीले जनाएको छ। चाडपर्वका समयमा नागरिकले आवाजाव तथा बजारमा हुने भीड़ बढ़ने भएकाले सम्भावित अपराध नियन्त्रण, सवारी व्यवस्थापन र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई उनीहरूसँग रहेको डिजेल भण्डारणको केही हिस्सा बजारमा पाउन आग्रह गर्न सक्ने बताउनु भएको छ। अमेरिकामा डिजेलको अभाव भइरहेका बेला राष्ट्रपति ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा समेत विचार गरिरहेको बताएको छ। बीबीसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेनले युरोपलाई डिजेलको भण्डार तयार राख्न र आवश्यकता पर्दा बजारमा खुल्ला गर्न आग्रह गरे लगत्तै ट्रम्पको यस्तो भनाई आएको हो। इरानसँग युद्धका कारण इन्धन मूल्य बढ़िरहेको बेला अमेरिका डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको हो। बढ़दो इन्धन मूल्य अमेरिकी किसान, ट्रक चालक र व्यवसायका लागि थप भार बन्न नहुने अर्थमन्त्री बेसेनको भनाइ छ। सम्भावित नियत प्रतिबन्धलाई ध्यानमा राख्दै बेलायतले पनि युरोपीय साझेदारहरूसँग डिजेल भण्डार खुला गर्ने विषयमा छलफल गरेको छ। अमेरिका विश्वका प्रमुख डिजेल आपूर्तिकर्ता मध्ये एक हो। अमेरिकाले दैनिक 12 लाखदेखि 15 लाख ब्यारेलसम्म डिजेल नियत गर्दै आएको छ। अमेरिकाले विदेशतर्फको डिजेल आपूर्ति रोकमा विश्वका अन्य बजारमा समेत मूल्य वृद्धिको थप दबाव पर्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। धादिङको ठाकरे गाउँ परिगत छ महादेव बेसीमा दोस्रो अन्तर्राष्ट्रिय वडा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ठाकरे गाउँपालिका वडा नम्बर 6 कार्यालयमा आयोजना आगामी सोझ 27 गतेदेखि कार्तिक 1 गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिता ठाकरे छैसित आग्रामोला खेल मैदानमा सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टीमले असोझ 25 गते बेलुका 5 बजेसम्म टीम दर्ता गरिसक्नु पर्नेछ। टीम दर्ताका लागि 5,500 रूपियाँ शुल्क निर्धारण गरेको वडा कार्यालयले जनाएको छ। प्रतियोगिताको विजेता टीमले नगद 45,000 रूपियाँ सहित सिल मेरा र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै उपविजेता टीमले नगद 25,000 रूपियाँ सहित सिल्ड मेरा र प्रमाणपत्र पाउनेछन्। सेमी फाइनलमा पुग्ने अन्य दुई टीमलाई जनही 10,000 रूपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ीलाई गोल्डेन बल, उत्कृष्ट गोल रक्षकलाई गोल्डेन ग्लोब तथा सर्वाधिक गोलकर्तालाई गोल्डेन गुड प्रदान गरिनेछ। प्रतियोगितामा प्रत्येक टीमलाई 15 जना खेलाड़ी र 2 जना अफिसियल गरी 17 जनाको सहभागिता रहेको व्यवस्था गरिएको छ। सहभागी टीमले प्रतियोगिताका खेल नियम तथा अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने वडा कार्यालयले जनाएको छ। रप्रपा धादिङ क्षेत्र नम्बर 1 सभापतिमा विनोद कुमार पाठक चयन। प्रधानमन्त्री कार्यालयले कार्य प्रगति, सार्वजनिक विपद व्यवस्थापनदेखि सुशासन र सेवा प्रवाहमा जोड़। चाडपर्व लक्षित काठमाडौँ सुरक्षा योजना लागू, 3,506 प्रहरी परिचालन। धादिङको ठाकरे 6 दोस्रो अन्तरवडा कप फुटबल शुरू हुँदै विजेतालाई 45,000 नगद पुरस्कार। हौस् त साँझ 6:35 बजेको समाचार हिलै सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
9: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
10: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
9: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: सम्पर्क नम्बर 010-520-267 010-520-267।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदि पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 520 542।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: एक सय 45 दिनको संसदको दोस्रो अधिवेशन सकियो, 12 विधेयक पारित, 20 अझै समितिमै, कानून बनाउने भन्दा अन्य विषयमा बढ़ी केन्द्रित हुँदा कानून निर्माणमा ढिलाइ भएको विज्ञको टिप्पणी।
6: जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो।
5: एफडब्ल्यूसीएमएसको सूचीबाट नेपाली म्यान पावर हटाउन मलेसियालाई पत्र, कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारी निकाय परिचालन, अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम तयारी, दशैं जस्ता चाडबाडलाई सुरक्षित बनाउन प्रहरीको तयारी।
7: चाडपर्व खास गरी गर्न बडा दशैं, दीपावली र छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ।
5: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति, गएको 3 महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु, 17 स्थान

0: मा सड़क अझै अवरुद्ध अबको तीन दिनमा सबै खुल्ने
1: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ।
0: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन 700 भन्दा बढी पक्राउ राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू।
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70बाट 59मा झार्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
3: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो विपद व्यवस्थापन जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
4: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पहिले भएको छ अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्य व्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नुहोस्, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे भइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
3: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणाली लाई प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचौलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: पनि यात्रुले प्रशस्त सेवा लिन सक्नुहुन्छ। तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ कि विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन. सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ.
3: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ. यसैबीच चाड़ पर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज आज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो. चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ. गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ. यस्तै 1,441 जना घाइते भएका छन्. यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ. प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएनसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपालीले भन्नुभयो,
6: हाम्रो अवरुद्ध भएको 3 जिल्ला सदरमुकामजनी बाटो हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ. त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ. र अरू दशैँमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्.
3: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ. मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुख्य र 3 मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो. नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ. यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ. 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदासम्म रोकिएको छ. नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ. सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ. महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो. महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ. नेपाली कंग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ. शुक्रबार 15 महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँ उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो.
7: लगभग 18 गते उद्घाटन सत्र पछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ सर्वसत्य सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ
3: जिल्ला प्रहरी के परिसर काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो साझा खबरमा अब विदेशका खबर भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए अब खेल खबर काठमाडौँमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन् प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द्र झाले जानकारी दिनुभयो
0: त्रिशुलीबाट बेत्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै
8: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: क्यासको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
11: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
10: ओहो तिमी त घरको खाने भएछौ नि
12: के को सरसल्लाह हो दुईजनाको
11: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
12: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
10: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र
12: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट
3: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
13: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पूरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ, किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भाँसिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफैले हामी सबैसँग मोबाइल हुन्छ आजकल, यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुनसक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ, अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ, त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
3: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावती सम्मको सड़क खुलेको छ, तर ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह:
14: हिदुर आइतबारदेखि लिएर यहाँ तपाईँ सड़क खण्ड सुधार गरिसकेको छौँ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले 200 मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समयमा पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
3: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बालबच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईबस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
15: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू, चोकरहरू अथवा पिनाहरू, मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई, त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेछु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फ्यालिएको तरकारी फलफुलका केही बोक्राहरू, डाँटहरू हुन्छ, त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
3: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ: पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई वस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै, तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
16: होइन, हरेक हिसाबले चाहिँ त्यो पस्नु उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
0: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
18: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
17: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
18: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
17: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
18: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
19: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
18: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
20: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र

0: कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो पस्न उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ. अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो यो इभ्याकुएसन सेन्टर राखेर अथवा चाहिँ नि यो यो क्राइटेरियाजहरू पुरा गरेर होइन. अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अवोइडै गर्नु पर्यो होइन. त्यो कुराहरू चाहिँ अब छिटोभन्दा छिटो गर्नुपर्छ.
1: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ, कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलिक बढी सुरक्षित हुन सक्ला?
0: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन. अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन. बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ. अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर राख्नुपर्ने हुन्छ होला होइन. अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ. तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन. यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन. अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त. त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.
1: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार रेस्क्यूकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन. त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ. यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्. अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त. यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन. यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू, पुल निर्माणको कामहरू अगाडि बढ़ाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ, के देख्नु चाहिन्छ प्राविधिक रूपमा?
0: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि. अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा. ब्रिज त खोलामै बनाउनु पर्यो होइन. अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढ़ीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन. अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटर गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढ़ी आएको अवस्था थियो नि त होइन. भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
1: संरचनाको मोडल चेन्ज गर्नुपर्यो,
0: रिथिङ चेन्ज भन्दा पनि रिथिङ गर्नु पर्यो. अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढ़ीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन. त भनौँ न, ओह्रालोबाट छ भने त्यस्तो छिटो हिँड्ने हो नि त स्पिड, अहिले पनि त्यस्तै होइन, जोन 1, 2, 3. अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
1: होइन.
0: भनिसकेपछि अब चितवन
1: गति र त्यसको जुन फोर्स होइन, त्यो उसले जसरी बाढ़ीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै
0: कम हुँदै. भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन, त्यो प्रिलिमिनरी दिन्छौँ होइन. अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो नि त. अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो. अनि अब पियरहरू नराख्ने कि, बीचमा पिलरहरू नराख्ने कि, अब
1: म त्यही कुरा जोड्दै थिएँ. अब रसुवा, नुवाकोट र धादिङ भोटेकोसी बाढ़ी पछिको सिकाइ एउटा ठाउँमा छ होइन. अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढ़ीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त. भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउने?
0: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन,
2: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। चाडपर्वको समयमा हुन सक्ने कालाबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ। वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
6: ल, त पनि विदेश जानलाई कि के हो?
7: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरा नगर्नु पर्छ।
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महन्दीमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ର ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟରେ ଆଗ
0: କାହା ବାଟ ହଉନୁନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନସାଦି ଗରଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୁନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
0: नेपाल गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88

0: काट्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01-520-267 01-520-267।
4: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
6: रेडियो बिहानी 97.6 MHz।

0: पठन पाठन सामान्यकरणका निम्ति अस्थायी सिकाई केन्द्र तथा मनोसामाजिक परामर्श जस्ता व्यवस्था बारे कुराकानी।
1: पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बालबालिकाहरूले सिकाई निरन्तरता जोड्या छ
2: र यस्ता विपदबाट जोगिने पूर्व तयारी तथा विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू। त्रिशुली भटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्तीमा पानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि धेरै परिवारलाई सुरक्षित खानेपानी जुटाउन कठिन भइरहेको उनीहरूले बताएका छन्। यस्तो परिस्थितिमा उपलब्ध पानीलाई स्वच्छ बनाएर कसरी उपभोग गर्न सकिन्छ अनि यसको दीर्घकालीन समाधानका लागि के भइरहेका छन् भन्ने बारे यो रिपोर्ट सुनौ प्रतीक्षा खनालबाट।
0: बाढीले घर मात्रै होइन खानेपानीका मुहान र पाइपलाइन समेत बगायो। अहिले धेरै प्रभावित परिवारका लागि सुरक्षित खानेपानी जुटाउनु दैनिक चुनौती बनेको छ। त्रिशुली भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 55 खानेपानी आयोजना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तो बेला उपलब्ध पानीलाई सुरक्षित बनाएर प्रयोग गर्ने तरिका के होलान्? नेपाल रेडक्रसका खानेपानी तथा स्वच्छता विषय हेर्ने अमर मणि पौडेल भन्छन्,
3: सरकारले तोकेको 4 विधिहरू छ। एउटा विधि चाहिँ फिल्टर गर्ने, दोस्रो कुरा भनेको चाहिँ सोडिस गर्ने। सोडिस भनेको जुन सूर्यको किरणबाट पनि पानीमा चाहिँ म्याक्सिमम ब्याक्टेरियाहरूलाई मार्न सकिन्छ। तर लगभग दिनभरि नै पानीलाई सूर्यको किरण डाइरेक्ट पर्ने ठाउँमा राख्नुपर्ने हुन्छ। र अर्को चाहिँ छान्ने विधि हुन्छ, छानेर पनि त्यसमा भएका चिजहरू हटाउने र केही समय राख्ने। र अर्को चाहिँ ब्लिचिङ पाउडर प्रयोग गरेर गर्ने क्लोरिनेसनको विधि नै हो।
0: सफा पानी प्रयोग नगर्दा झाडा पखालादेखि लिएर अन्य रोग लाग्ने जानकारहरू बताउँछन्। अहिलेलाई ती स्थानमा खानेपानीको तत्कालीन समस्या समाधान गरिएको भए पनि दीर्घकालीन तयारी पनि शुरू भएको बताउँछन् खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ।
4: कतिपय बस्तीहरूमा त पुरानै मूलबाटै पाइपहरू बगाएको थियो, त्यसलाई हामीले रिइन्स्टेट गरेको कारणले मूल जस्ताको तस्तै थियो। त्यही स्रोतबाट ल्याएपछि त भयो, त्यो कन्टिन्यू नै चल्छ। तर केही बस्तीहरूमा चाहिँ हामीले बर्खे मूलहरू प्रयोग गरेका छौँ। बर्खे मूल चाहिँ अब कार्तिक मक्सिरसम्म सुक्न सक्छ, त्यो कारणले हामीले 2-3 महिनामै यो साना सिस्टमहरूलाई चाहिँ फेरि रिज्युम गर्ने गरी प्लान गरेर अब टेन्डरको प्रक्रियामा जाँदैछ तत्कालै। त्यो कारणले अब दिगोसँग